0: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन्, थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
1: तपाईँ मात्रै चुरोट, सुरुती, गाँजा, पुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको सुरुती, पुकार, सेम्बहार, गाँजा, चुरोट खाइ दीर्घरोगी, कमजोर, दुखी भएको देख्न चाहनुहुन्छ त?
0: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौ, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
2: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
3: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सीडीओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
3: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोली क्लिनिक रिगा बजार बर्दिया।
4: ए रामलौटन भाइ, के गर्दैछौ?
5: नमस्कार सुरेश दाई, यत्तिकै बसेको। आउनुहोस् चिया पिउन। छोरी,
6: हजुर,
5: जाऊ त 2 गिलास चिया बनाएर ल्याऊ।
6: हस् बाबा।
4: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
5: 21 वर्ष कि पुगिन्। अब बिहे गर्ने उमेर पनि भयो। कोही असल केटा छ भने यसको कुरा चलाउनु पर्यो दाई।
4: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि ती, एकपटक कुरा चलाऊ त।
5: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौं कि?
4: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
5: ए कुरा त्यस्तो पो हो? अब त्यो कसरी थाहा पाउने त दाइ?
4: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोगको अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
5: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
7: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोरा छोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
8: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
9: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
10: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतल नगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
9: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
10: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू: हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
9: अंकल सेवाहरू,
10: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
6: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
2: सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा तपाईँहरूलाई हार्दिक स्वागत छ। म ज्योतिषले पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहने छ, के भन्छ फली ज्योतिष शास्त्रले, तपाईँको आजको दिनलाई कसरी व्यतीत गर्न सकिन्छ र तपाईँका दिनहरू कसरी व्यतीत हुन्छन्, आजका तपाईँका ग्रह गोचर सहित तपाईँको जिन्दगीमा आइपर्ने ग्रहको बारेमा पनि हामी सम्पूर्ण जानकारीहरू तपाईँलाई दिँदै जानेछौं। र हामी हरेक दिन आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू पनि गर्ने प्रयासमा लागिरहेका छौं। 98 4 53 97 658 र 98 1 42 73 601 सिधा सम्पर्कमा रहेर हामीसँग प्रत्यक्ष तपाईँ कुराकानी कार्यक्रमको माध्यमद्वारा नै गर्न सक्नुहुनेछ। कार्यक्रमको शुरूआती चरणमा छौं, हामीलाई फोन गर्ने प्रयास तपाईँ गर्दै गर्नुहोला। म भने कार्यक्रमको शुरूआती चरणमा छु, कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट

0: आज मिति 2083 साल, आज असार महिना 15 गते, आज सोमबार। तदनुसार ईस्वी सन् 2026 रह्यो, जुन 29 तारिक नेपाल सम्मत 1146 रहेको छ। आज नेपाल सम्मत 1146 रहेको छ। तथलाथ रौद्र नाम संवत्सर श्री सूर्य उत्तरायण ग्रीष्म ऋतु शुद्ध ज्येष्ठ शुक्ल पक्ष सूर्योदयमा आज पूर्णिमा तिथि 58:57 रात्रिको 4:47 मूल नक्षत्र 57 सँगै 30 रात्रिको 4:15 शुभ युग 25:40 भद्राकरण 26:29 आज आनन्द दिगमा लुम्ब युग छ। आजको दिनमानको समय 34:33 रहेको छ। बिहान सूर्योदय आज 5:12 जाँदा भयो। साँझ सूर्यास्त 7:02 रहनेछ। आज पूर्णिमा व्रत हो, धान दिवस हो, दही चिउरा खाने दिन हो। आज राष्ट्रिय धान दिवस आज सबैले मनाउनु भएको छ। मानव रोपेर मुरी फलाउने बेला यो असारको धमाधममा आज विभिन्न समुदायको विभिन्न आफ्नो परम्परा अनुसार आज दही चिउरा खाँदै खाँदै पनि हिँड्नु भएको छ, होइन? थाहा छ सबै सबैलाई। दही चिउरा खाने दिनको धेरै धेरै मंगलमय शुभकामना व्यक्त गर्छु। हामी कार्यक्रमको माध्यमद्वारा आज पूर्णिमाको व्रत पनि भनिरहेको छु। मैले हिजो पनि भनेको थिएँ, आज पूर्णिमा व्रत जसले बस्न इच्छा गर्नुभएको छ, पूर्णिमा व्रत बस्नेहरूले चाहिँ विशेष गरी आजको दिन चाहिँ तपाईँहरूले के गर्न हुँदैन, आजको दिन चाहिँ पूर्णिमाको व्रतको दिन चिउरा खान चाहिँ हुँदैन, फेरि दही चिउरा खान हुँदैन है आज। तर अरू अरूले खान हुन्छ, दही चिउरा मात्रै ठुलो कुरो पनि भएन नि त, होइन? त्यसो भएको होला, तपाईँहरूलाई यो पनि शुभकामना र जानकारी दिए। कार्यक्रम ज्योतिष दर्पणमा यतिखेर अब पालो रहेको छ ग्रह गोचरको। सूर्य यतिखेर विशेष गरी मिथुन राशिमा रहेका छन् भने चन्द्रमा यतिखेर धनु राशिमा छन्, मंगल ग्रह वृष राशिमा रहेका छन् र बुध ग्रह मिथुन राशिमा रहेका छन्। बृहस्पति कर्कट राशिमा छन्। शुक्र ग्रह यतिखेर कर्कट राशिमा रहेका छन् भने शनि ग्रह यतिखेर मीन राशिमा छन्। राहु कुम्भ राशिमा र केतु सिंह राशिमा आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ। अबको क्रममा भने तपाईँलाई जानकारी गराउँ, आजको दिन तपाईँको लागि कसरी व्यतीत रहनेछ, के भन्छ त फली ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत गर्न सकिन्छ, तपाईँका राशिफलले कसरी अगाडि बढाउन सक्छ आजको दिनलाई भन्ने कुरामा हामी यहाँबाट चर्चा र परिचर्चाहरू गर्छौ। अबको क्रममा राशिफल। सबैभन्दा पहिलो राशि मेष राशिको लागि दिन शुभ, मंगलकारक युग बन्दै गएको युग छ। भाग्य चम्किने र फाइदाजनक काममा मन जाने युग छ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुने युग छ। मन परेका व्यक्तिहरूसँग भेटघाट हुन्छ, काममा सहज हुने राशि वृषलाई देख्न सकियो। कहिलेकाहीँ भने चटपटको भय रहन सक्छ, विशेष ध्यान दिँदै अगाडि बढ्नु भयो भने शुभ हुन्छ। गर्दै आएका हरेक कामबाट तपाईँको लागि उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुन्छ। मन परेका व्यक्तिहरूसँग भेटघाट रहनुको साथसाथमा पारिवारिक रमझममा पनि दिन शुभ छ। मान सम्मानमा वृद्धि हुनुका साथ साथमा पठन पाठनमा पनि शुभ रहेको छ। लक्ष्मण शुभ, मान्यजनको आशीर्वाद प्राप्त, दिनमा शुभ। कर्कट राशिको ग्रहहरूमा संकेत देख्न सकिन्छ। सिंह राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। मान सम्मानमा वृद्धि हुन्छ। आँटेका ताकेका कामहरूबाट भने सफलता हात पर्ने युग भर्ने राशिमा संकेत देखिएको छ। मन परेका व्यक्तिहरूसँग भेटघाट हुँदै जाने युग छ। सिंह राशिको लागि दिन सकारात्मक ऊर्जा सहित आजको दिन राम्रो देख्ने युग छ। कन्या राशि हुनेको लागि मान सम्मानमा वृद्धि हुनु, दाजुभाइमा सहज हुनु आजको राशिमा संकेत देखिएको छ। इष्टमित्रहरूले पनि साथ दिन सक्ने खालका योगहरू राशिमा संकेत कन्यालाई देख्न सकिन्छ। स्वास्थ्यमा गडबड हुँदा मन भने बेचैन नहुन सक्ने योग छ। आँटेका ताकेका कामबाट पनि सकारात्मक ऊर्जा मिल्ने खालका योगहरू पनि छन्। तपाईँको लागि दिन सकारात्मक बन्दै जाने खालका योगहरू पनि देखिएका छन् भने आँटेका ताकेका कामहरूबाट पनि शुभ आजको राशिबाट तुला राशिलाई देखियो। तर तेस्रो चन्द्रमाले गर्दा पराक्रम पनि बन्ने योग राशिमा संकेत छ।
1: वृश्चिक राशि।
0: आजको दिनमा तपाईँको लागि काम सकारात्मक बन्दै जाने खालका योगहरू छन्। इष्टमित्रहरूले साथ दिने खालका योग पनि देख्न सकिएको छ भने काममा सफलता राशिमा वृश्चिक राशिबाट संकेत देख्न सकिन्छ। धनु राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्ने योग छ। आँटेको ताकेका कामबाट सकारात्मक हुनुका साथ साथमा उन्नति र प्रगतिको लागि पनि धेरै कुरामा सहज हुन्छ। आज तपाईँले सोचेका कामहरूबाट पनि धेरै कुरामा सहज हुँदै जाने योग देख्न सकियो भने मन परेका व्यक्तिहरूसँग पनि भेटघाट आजको राशिबाट संकेत छ। मकर राशि हुनेको लागि आजको दिन उन्नति र प्रगतिमा लम्किरहने खालका योगहरू देख्न सकिए। आँटेका ताकेका कामबाट पनि सकारात्मक ऊर्जा प्राप्त रहन सक्ने योग छ। लामो दीर्घ यात्राहरूमा सहज हुने योग रहेको छ। साढे सातको शनि आजको ग्रहमा देख्न सकिए पनि अन्य कामको लागि दिन शुभ छ। तपाईँको लागि आँटेका थाकेका कामहरूबाट पनि सकारात्मक ऊर्जा प्राप्त हुँदै जाने योगहरू देख्न सकिएको छ। मन परेका व्यक्तिहरूसँग भेटघाट रहन्छ। आँटेका थाकेका कामबाट पनि शुभ। आज अलिकति केही उन्नति र प्रगतिहरूमा पनि तपाईँको लागि कुम्भ राशिको ग्रहबाट संकेतहरू राम्रो देखिएको योग देख्न सकिन्छ। मीन राशि हुनेको लागि सकारात्मक ऊर्जा राम्रो छ। तपाईँको लागि आँटेका ताकेका कामहरूबाट पनि सहज हुने योगहरू देख्न सकिएको छ। मन परेका व्यक्तिसँग भेटघाट रहनेछ।
2: के तपाईँ भूल वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यसको भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
3: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिलेको तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका हामी धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौं। हामी निरन्तर छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू पनि दिने प्रयासमा लागिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाको लागि तपाईँ आउन सक्नुहुन्छ। कहाँबाट को बोल्दै हुनुहुन्छ अनि हामीसँग प्रत्यक्ष कुराकानी गर्ने तयारीका साथ आउनु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ? राधेश्याम हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ? भोजपुरबाट। नाम?
1: मेनुका मगर।
0: के मगर भन्नुभयो?
1: मेनुका मगर।
0: मेनुका मगर भोजपुर कहाँनिर हुनुहुन्छ अहिले मेनुकाजी? राम प्रसाद राई गाउँपालिकामा। कुन रेडियोमा कार्यक्रम बज्छ त्यहाँ? भोजपुर एफएमबाट। अनि आज पनि कार्यक्रम सुन्नु भएको छ?
1: आज त सुनेको छैन।
0: सायद तपाईँलाई थाहा नहुन सक्छ, रेडियो भोजपुर बन्द भएको छ है। अब हजुरहरूले के गर्ने, हाम्रो पात्रमा जाने सनातन रेडियो नेटवर्कबाट सुन्न सक्नुहुन्छ। ल अहिले कार्यक्रममा आउनु भएको छ अनि कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: छोरीको बारेमा।
0: छोरीको साल महिना गते समय भन्नु त?
1: 2077 साल असोज महिनाको 5 गते सोमबार बिहानको 5:54 मिनटमा।
0: कुन जिल्लामा?
1: भोजपुर जिल्लै।
0: को यो मान्छे?
1: छोरी।
0: छोरी 2077 सालको असोजको 5 गते सोमबारको बिहान 5:54 मिनटमा। राशिको नाम विशाखा नक्षत्रको पहिलो पावबाट तीर्थ कुमारी नाम आउँछ, तुला राशि हुने गर्छ है। अहिलेसम्म के राशि हेर्ने गर्नु भएको छ? तुला राशि नै हेर्नुहुन्छ। लग्नमा सूर्य छ, राम्रो छ, पराक्रमिक मान्छे, पढाइमा राम्रै हुन्छ, नराम्रो छैन, त्यस्तो बिग्रिने युगहरू छैन। 10 वर्ष पछाडि शनिका दशाहरू चल्न सक्छन्, अहिलेलाई आतिनु पर्दैन। अहिले अलिकति पहिले भन्दा बढी चञ्चल्य अवस्था चाहिँ छ, त्यसले धेरै असर गर्दैन पढाइमा। मेन कुरो अहिले हेर्ने भनेको पढाइ र स्वास्थ्य हो, यो सानो बच्चाको लागि। पढाइमा पनि ठिक छ, स्वास्थ्य पनि ठिकै हुन्छ। 10 वर्ष पछि चाहिँ ग्रहहरू बिग्रिन सक्छन्, त्यो बेला विशेष ध्यान दिनु, अहिले केही आतिनु पर्दैन। पछि 15-16 वर्ष कटिसकेपछि सातौं माङ्गलिक भन्ने युग परेको छ, सातौं माङ्गलिकको पनि शान्तिहरू गरेपछि धेरै कुरामा शुभ हुन्छ है। त अरू केही छ कि छुट्यौं? बाबा मम्मीसँगको सम्बन्ध राम्रै छ, नराम्रो छैन है? दुई अङ्क राम्रो हुन्छ, सबैभन्दा राम्रो पहिलो रङ राम्रो हुन्छ, पूर्व दिशा राम्रो हुन्छ। छुट्टिन्छु। राधे राधे। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी तपाईसँग भएका विशेष ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा प्रयासमा हामी लागिरहेका छौं र हामी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा छौं। कोही जिज्ञासा हुनुहुन्छ? राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर प्रभु? राधे।
1: बजाङदेखि ममता।
0: बजाङदेखि बोल्दै हुनुहुन्छ? बजाङको कुन ठाउँमा हुनुहुन्छ यतिखेर?
1: बुङ्गलमा।
0: बुङ्गलमा कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर यहाँले? सेरोफेरो एफएम सुन्दै हुनुहुन्छ। कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले?
1: आशा आफ्नै बारेमा।
0: अहिले कार्यक्रम सुन्नु भएको छ कि छैन? शून्य छ। लु भन्नु त हजुरको आफ्नै साल महिना गते समय?
1: 2043 साल मौसी महिनाको 9 गते 7 बजे।
0: के बारको थियो?
1: सोमबार।
0: सोमबार कुन जिल्लामा भयो जन्म चाहिँ? बझाङ जिल्लामै भयो है। 2043 सालको मङ्सिरको 9 गते 7 बजे तपाईँको आफ्नै जन्म भयो बझाङ जिल्लामा। राशिको नाम चाहिँ मघा नक्षत्रको पहिलो पावबाट नाम जोडिएको छ ममता। सिंह राशि हुन्छ, लग्न अष्टमीको दिनमा भएको छ, चौथो मांगलिक दोष र लग्नमा शनि सूर्यको दोषले श्रीमान श्रीमतीको सम्बन्ध कहिले मिलेन, झगडा परिरहन्छ होइन। अहिले तपाईँको उमेरमा पनि एकदम ग्रहहरू चलिरहेका छन्। राहु राहुले धेरै कुरामा असर गरिरहेको छ, साथमा तपाईँलाई अब उल्का चल्नेवाला छ अर्को सालदेखि। यो विशेष गरी राहुको शान्ति गर्नु, राहुको पूजा पाठहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुने खालको लक्षण देखिएको छ होइन। अरू के छ विशेष जिज्ञासा? हजुर ममताजी,
1: स्वास्थ्यको लागि कस्तो छ?
0: स्वास्थ्यको लागि टाउको धेरै नै दुख्छ, दाँत मजाले बिग्रिसकेको छ, मुख पनि असाध्यै छुच्चो छ। सबै कुराको लागि शान्तिहरू गर्ने, सबै कुराको लागि पूजापाठहरू गर्ने कामहरू तपाईँ गर्दै अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुने खालको लक्षण देखिन्छ है त। हजुर हजुरको लागि कृषि पेसा, कस्मेटिक व्यवसाय, पानीको व्यवसायहरू राम्रै हुन्छ व्यवसाय गर्दा। अब किराना व्यवसायको लागि खासै हेराउनु पर्दैन, सबै कुरो राम्रो भइहाल्छ है त। अहिले सोचिन्छु राधे राधे। हजुर घरको वास्तुको लागि ठिक छ, आत्तिनु पर्दैन, ग्रहहरू ठिक छन् है। राधे राधे। छोरा छोरीको लागि पनि राम्रै हुन्छ, ठिकै छ, तर ग्रह शान्तिहरू गरेर अगाडि बढ्नु है त, ग्रह बिग्रिएको छ बेला है। मैले राम्रो भनिसके, त्यही कुरो मैले तपाईँलाई तिनचोटि भनिसके, सबै राम्रो छ। अहिले राहुको शान्ति गर्नु मात्रै भने मैले होइन, श्रीमानसँग कुरो मिल्दैन पनि मैले तपाईँलाई भनिसके। अनि फेरि तपाईँ सोध्नुहुन्छ घर परिवार, घर परिवार भनेको त श्रीमानसँग कुरो मिल्नु दर्शनमा कुरो मिलिहाल्छ नि, मिल्दैन मैले तोकेरै श्रीमानसँग चाहिँ कुरो मिल्दैन, अरूसँग ठिक त भनिरहेको छु मैले है। अहिले सोध्यौँ राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी तपाईँसँग भएका विशेष जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्छौँ। हामी प्रत्यक्ष रूपमा यतिखेर नेपालभरबाट आज हामीलाई तपाईँ नेपालको सात प्रदेशबाटै कार्यक्रम सुन्नु भएको छ। यहाँ मात्रै होइन, हामीलाई हिमाली जिल्लाहरूबाट, डोल्पाबाट, हामीलाई हुम्लाको सिमकोटबाट कार्यक्रम सुनिरहनु भएको छ। जहाँ तपाईँ यो आवाजलाई सुन्दै हुनुहुन्छ, चिना तपाईँको पनि हेर्नुपर्छ। यो अलिकति मान्छेहरूलाई के भइरहेको छ भने चिना हामीले हेर्नु पर्दैन, हाम्रो त चिना हुँदैन, हामीले हेर्न हुँदैन भन्ने होइन। ग्रह सबैको ग्रह हो, सबैको सूर्य ग्रह सबैको हुन्छ, घाम सबैलाई उदायो भने सबैलाई उदाउने हो। त्यसो भएको हुँदा तपाईँले पनि तपाईँको बारेमा हेराउँदै तपाईँहरू अगाडि बढ्न सक्नुहुन्छ र हामीसँग भएका विभिन्न जानकारीहरू लिन सक्नुहुनेछ। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गर्छु। राधे राधे। हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ? हजुरको शुभ नाम? अलिकति आवाज प्रष्ट आएको छैन, नाम फेरि भनिदिनु त। सुर्खेतबाट भन्नुभयो यशोदाजी। कुन रेडियोमा कार्यक्रम सुन्ने गर्नु भएको छ सुर्खेतमा? बडी केदारबाट सुन्नुहुन्छ है, बजिरहेको छ अहिले कार्यक्रम। अहिले कार्यक्रममा आउनु भएको छ तपाईँ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ? भन्दै थिए उहाँको फोन डिस्कनेक्ट भयो। हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न र तपाईँसँग भएका विभिन्न जानकारी लिन आउन सक्नुहुन्छ। को हुनुहुन्छ यतिखेर? स्वागत गर्छु। राधे राधे। हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? भोजपुरबाट। हजुरको शुभ नाम के होला? हजुर भन्दै थिए उहाँको पनि फोन डिस्कनेक्ट भयो। हामी प्रत्यक्ष रूपमा भूत भविष्य अनि वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै जानकारी हामी तपाईँलाई दिने एउटा प्रयास गरिरहन्छौँ। हामीलाई यतिखेर दुर्गा रन पहिलेजीले हाम्रो पात्रो एप्लिकेशनमा सनातन रेडियो नेटवर्कमा गएर कमेन्ट गर्नु भएको रहेछ। श्रीमान नारायण गुरुदेव, म दुर्गा रन पहिली भोजपुरबाट रेडियो सनातन अनलाइन सुनिरहेको छु। सर्वप्रथम आज असार 15 वा धान दिवसको पावन अवसरमा गुरु हजुरको सपरिवार र रेडियो सनातन परिवारमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्छु भन्नुभएको छ, विशेष धन्यवाद छ। अर्को कुरा उहाँले लेख्नुहुन्छ, जिज्ञासा, म त रेडियो अनलाइनबाट नियमित सुन्छु, नेट नभएका साथीहरूले जहाँबाट भए पनि रेडियो सुन्न पाऊ अनुरोध गरिदिनु भन्नुभएका धेरैको मागहरूलाई मैले गुरुसँग अनुरोध गरे राधे राधे भन्नुभएको छ। अब त्यहाँ रेडियो भोजपुर जिल्लामा कुन रेडियो, अब जस्तै उता होइन के भन्छ सडानन्दतिर अरुणतिर त रेडियो संघर्ष सुनिँदो रहेछ, अब भोजपुरतिर रामप्रसादतिर अलिकति अब त्यहाँ रेडियो नभएपछि अलिकति गाह्रो भइरहेको छ हामीलाई पनि। तपाईँले भन्न खोजेको कुरा मैले बुझिरहेको छु, तथापि त्यसलाई समस्याको समाधान गर्ने उपाय भने हामीले देखेको छैनौँ, किनभने भोजपुर जिल्लामा बजने रेडियो संघको सभा हो, त्यसबाट कार्यक्रम बजिरहेको छ। यता हिलेबाट रेडियो लालीगुराँसबाट कार्यक्रम सुन्दा कति ठाउँबाट कार्यक्रम सुनिन्छ त्यो पनि बजिरहेको छ, र भोजपुरमै रेडियो नभएको नाताले अब अन्य रेडियोबाट सुनाउन सक्ने सम्भावना एकदम कम छ है दुर्गाजी। टेक राज भट्ट, राधे राधे गुरुजी, फोन नम्बर थाहा भएन भन्नुभएको छ। फोन नम्बरको लागि 98453 97 658 र 98142 73 601 सम्झिन सक्नुहुन्छ, र हामीसँग भएका विशेष कुराकानी र विशेष भूत भविष्य अनि वर्तमान सम्बन्धीको धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई दिने एउटा प्रयास गरिरहेका छौं। यतिखेर हामीलाई भूत भविष्य अनि वर्तमान सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी अनि तपाईसँग भएका भूत भविष्य अनि वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। हामी हरेक दिन, आज मात्रै होइन, हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका भूत भविष्य अनि वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा हामी लागिरहेका छौं। प्रत्यक्ष रूपमा तपाईँ फोन गर्दाखेरि दिउँसो पनि यिनै नम्बरमा फोन गर्नुहोला, मैले नम्बर बारम्बार कार्यक्रममा भनिरहेको हुन्छु, 98453 97 658 र 98142 73 601 सिधा सम्पर्कमा तपाईँ आउन सक्नुहुन्छ। अहिले कार्यक्रमको मध्य भागमा छु, कार्यक्रम तपाईँ सुन्ने प्रयास गर्नुभएको छ, हामीसँगै रहनुहोला। हामी हरेक दिन तपाईँलाई कार्यक्रम लिएर उपस्थित हुने गर्छौं। यतिखेर भने कार्यक्रममा छोटो पालो भएको छ, विश्रामको विश्रामपछि उपस्थित हुन्छु, हामीसँगै रहनुहोला।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष। पूर्व मेचीदेखि पश्चिम

0: वर्षौंदेखि अनुभव संगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान द्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदी द्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ। ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 601
1: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
2: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
3: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
2: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
3: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: ख्यातम आफ्ना गया दिन कि आपौने दिन कि बारेमा जान्न चाहन्छौ कसो हो भने आश ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
1: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढबटी आएका ज्योतिष विद्याका बारेमा भौतिक जानकारी भएका भौति वर्ष अगाडि बठै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यम बठे चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउना कि लेखा माटो हेद्या वास्तुशास्त्रका बारेमा सबै बताउने पीर्तिको उद्धार गद्या रत्न रे जन्तर बीज लौने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधि बठे गद्या
0: सम्पर्क कि लेखा ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन
1: फोन गद्दा कि लेखा फोन नम्बर 9845-39-76-58 रे 9814-27-36-01 तमु फोन बठेलाई आफ्नो भाग्य हेर्न सकन्छौ आज संगीतमय पुराण लगाउन कि लेखालाई सम्झन सकन्छौ
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने प्रयास गरिरहेको छु। हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाईहरूसँगको साथमा रहनेछौ। प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गति र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको जानकारी दिँदै हामी तपाईलाई जानकारीको साथमा उपस्थित हुन्छौं। धेरैको मनमा आज पूर्णिमा हो कसरी मनाउने भन्ने भइरहेको छ। तपाईँको आजको दिन सुखद बनाउनको लागि पूर्णिमा व्रत बस्नु भएको छ। व्रत भनेको ठूलो कुरा हो। असारे 15 भन्ने कुरा एउटा परम्परा संस्कृति होइन, एउटा नेपालीको पहिचान मात्रै हो। त्यसो भएको हुँदा हामी तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी र तपाईँहरूसँग भएका विशेष जानकारीहरू दिने प्रयास तपाईँ गर्नुपर्ने हुन्छ है। भूत भविष्य र वर्तमान सम्बन्धीको जानकारी अनि हामी तपाईँलाई धर्म

0: संस्कारको बारेमा धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयास गरिरहेका छौँ है। अलिकति तपाईँहरूसँग भएका भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौँ। प्रत्यक्ष रूपमा कुराकानी साल महिना गते र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयासमा लागिरहेका छौँ र निरन्तर तपाईँसँग रहन्छौँ। आफ्नो र आफन्तहरूको बारेमा विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहन्छौँ। तपाईँ फोन गर्न सक्नुहुन्छ हामीलाई 98453 97 658 र 98142 73 601 सिधा सम्पर्कमा हामी रहने गर्छौ। प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौँ। यतिखेर दुईटा नम्बर तपाईँको लागि हामीले खुल्ला गरेका छौँ। अब यो दुईटा नम्बरमा तपाईँ फोन गरेर आफ्नो जिज्ञासाहरूको समस्याको समाधान तपाईँ टिपाउन सक्नुहुन्छ। यतिखेर हामीलाई प्रत्यक्ष रूपमा कोही जिज्ञासु बनेर आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिरहेको हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर, राधे राधे, कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर? कपिल वस्तुबाट हजुरको शुभ नाम हजुर पूजाजी, कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर तपाईँ?
1: रेडियो परिवर्तनबाट।
0: रेडियो परिवर्तनबाट दैनिक रूपमा सुन्नुहुन्छ कि कहिले काहीँ मात्रै कार्यक्रम सुन्ने गर्नु भएको छ हजुरले?
1: दैनिक रूपमा सुन्छु गुरुजी, फोन लगाउँछु लाग्दै लाग्दैन
0: है। आज कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: मेरो छोरीको बारेमा।
0: छोरीको साल महिना गते समय भनिदिनु त।
1: 2082 साल
0: कुन महिना भयो जन्म, कुन महिनामा?
1: मङ्सिर महिनाको 10 गते।
0: 82 सालको मङ्सिर महिनाको 10 गते
1: बुधबार
0: पौने 9 बजे भनेको 8 बजेर कति मिनटमा?
1: 45 मिनटमा।
0: बिहान कि बेलुका?
1: राति।
0: कुन जिल्लामा भयो जन्म?
1: कपिल वस्तु जिल्लामा
0: भयो जन्म। छोरा कि छोरी भन्नुभयो?
1: छोरी हो।
0: छोरी। श्रवण नक्षत्रको चौथो पावबाट खोबाट नाम आउँछ खोम कुमारी। मकर राशि हुन्छ, सप्तमीको दिनमा जन्म भएको छ, लग्नमा मिथुन लग्न देखिन्छ, चन्द्रमा 8 चिसो असाध्यै धेरै लाग्छ है। यो 7-8 वर्षसम्म एकदम धेरै स्वास्थ्यमा समस्या हुने खालको योग देखिएको छ। विशेष गरी तपाईँको यो चन्द्रमाको लागि विशेष ध्यान दिनुहोला, अन्य कुराको लागि ठिक छन् है। अब यसले गर्दा अलिकति हजुर मैले के भने, भविष्य भने के हो? पहिले मैले के भने, बल्ला तपाईँको छोरी जन्मेको छ, पहिले मैले के भने स्वास्थ्यमा समस्या आउँछ भने हो, स्वास्थ्यमा पहिले ठिक गर्नु अब, अनि फेरि स्वास्थ्य ठिक भइसकेपछि बल्ला पढाइ हेर्ने हो। तपाईँले एकचोटि भविष्य मेरो छोरी के बन्छ भनेर अहिले हजुरले मलाई प्रश्न गरिदिनुहुन्छ क्या, मलाई कहिले कहाँ ताजुब लाग्छ तपाईँको प्रश्न देखेर पनि कि। पहिले मैले के भने स्वास्थ्यमा समस्या आउँछ हो, चन्द्रमा 8 परेको छ, फेरि म त्यही त भनिरहेको छु त, पहिले तपाईँले स्वास्थ्यको लागि ध्यान दिनु, स्वास्थ्य ठिक गराउनु, पूर्णिमाको व्रत राखिदिनु, हनुमान चालिसा दैनिक पाठ गराइदिनु, तपाईँको छोरीको हरेक सालको मङ्सिर महिनाको शुक्ल पक्षको सप्तमी तिथि जन्म तिथि पर्छ, त्यो जन्मोत्सव पूजाहरू तिनै त्यही तिथिमा हरेक वर्षको मङ्सिरको शुक्ल सप्तमीमा तपाईँले चाहिँ त्यसरी गर्दै जानुभयो, हनुमान कवचहरू लाउनुभयो, पूर्णिमाको व्रत बस्नुभयो, हनुमान चालिसा पाठ गर्नुभयो भने स्वास्थ्य ठिक हुन्छ। स्वास्थ्य ठिक भइसकेपछि अनि बल्ल तपाईँको छोरीको लागि पढाइमा राम्रो हुन्छ, पढाइ राम्रो भएपछि अनि फेरि तपाईँले बल्ल भविष्य राम्रो हुँदैन, जिन्दगीभरि बस्नुपर्छ। अब आज त खानुभयो होला, नभए आजदेखि चोखो भोजनहरू सुरु गर्ने है। अनिखेर चाहिँ तपाईँले नभएदेखि अर्को पूर्णिमादेखि हेराएर अर्को पूर्णिमादेखि व्रत बहन सुरु गर्न मिल्छ भने एकचोटि फोन गरौँ, त्यही बेला मलाई म तपाईँलाई जानकारी गराइदिन्छु। अनि पूर्णिमाको दिन बिहान उठेर गोदानहरू गरेर नभएदेखि शुद्ध भोजनहरू गरेर बच्चालाई लसुन प्याज माछा मासुहरू एकदम वर्जित गराएर एक दिनको लागि त गरेर एकदम राम्रोसँग गर्नुहोला। हनुमान कवच जोडाउनुपर्छ, चिसो आठौँ छ, चन्द्रमा आठौँ र चिसो आठौँ भन्ने भनेको कुरा एउटै हो, यसले अलिकति स्वास्थ्यमा निकै खराबी ल्याउँछ। छ वर्ष आठ महिनासम्म ठुलो खड्को आउँछ, विशेष ध्यान दिनु है। स्वास्थ्य ठिक गराइसकेपछि पढाइ राम्रो हुन्छ, पढाइ राम्रो भएपछि भविष्य के हुन्छ आफै राम्रो हुन्छ। त्यही भएको होला पहिलो नम्बरमा स्वास्थ्यमा ध्यान दिनु, निमोनियाबाट चिसोहरूबाट केबाट जोगाउनु पर्छ एक पहिले त्यसलाई ध्यान दिनु, अनि फेरि मलाई फोन गर्नु एक दुई वर्षपछि है। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको बसाइमा छौँ, हामीलाई घरिघरि यस्तो कहाँ कहिले काहीँ बोल्दिन मन लाग्छ मलाई, तर मलाई तपाईँहरू छुच्चो भनिदिनुहुन्छ है। वास्तवमा मान्छेको उमेर अनुसारको भविष्य हुन्छ हजुर, ग्रह हेर्ने हामीले तपाईँको छोराछोरीको भविष्य हेर्न सक्दैनौँ। तपाईँले कुन बाटो जानुहुन्छ त्यो बाटो हामीले तपाईँलाई राम्रो छ कि छैन भनिदिने मात्रै काम हो। जान्छु भने तपाईँ लड्नुहुन्छ, हामीलाई केही फरक पर्दैन भन्न खोजेको हो। नराम्रो बेलामा नराम्रो छ, ग्रह शान्ति गर्नु भन्छौँ, गर्नु भएन भने हामीलाई घाटा के त, घाटा त तपाईँलाई हो। प्राय मैले यसो मैले अनुभव गरेको, विदेश एप्लाई गरेर एकचोटि दुईचोटि तिनचोटि फेल भएपछि बल्ल हामी कहाँ आउँछन् मान्छेहरू, अनि गुरु घुमाउरो पाराले सोधिदिनुहुन्छ, मेरो छोरीको विदेश हुन्छ गुरु भन्नुहुन्छ, शनि छ राहु छ कसरी विदेश हुन्छ, पैसा डुब्छ पैसा फस्छ, ए गुरु फसिसक्यो नि भन्नुहुन्छ। त्यो फसिसक्यो भन्दा पहिले एकचोटि आएर गुरुलाई हेराउनु पर्दैन, ग्रह नबिग्रनु भन्दा पहिले तपाईँहरू महिमत्ता भएर हिँड्ने होइन, त्यही भएर बिग्रिन्छ त होइन। सामान्यतया गुरुहरूलाई हेराएर अगाडि बढ्दाखेरि पहिले काममा हेराउनु, क्या बिग्रिसकेपछि आएर के फाइदा भनौँ न, जबकि बिग्रिसक्यो पैसा फसिसक्यो आठ दस लाख अनि घाटा भएन त्यत्रो, त्योभन्दा पहिले आउने चिनारो हेराउने चिनारो बनाउने ग्रह शान्तिहरू गर्ने। ग्रह शान्ति गर्दाखेरि यो महिना उत्तम महिना छ व्यवसाय, यसपालि श्रावण महिनामा ग्रह शान्ति गर्ने दिन, घरमा रुद्री लाउने दिनहरू छैनन्। ग्रह अस्तको बेलामा ग्रह अस्त भएको बेलामा चाहिँ पुण्य आर्जन गर्नको लागि गर्ने कर्महरू नगर्नु है। त्यसो भएको हुँदा यसपालि साउनमा छैन, अब यही महिना हो, यो महिना पनि आज असार पन्ध्र भयो, हामी चितवन आइसकेका छौँ, अब भोलिबाट हामीलाई तपाईँले फोन गर्दै भेट्दै गर्न सक्नुहुन्छ, भरतपुरमा पनि आउन सक्नुहुन्छ। धेरैले गुरु भरतपुर पुगिसकेपछि म खबर गर्छु भन्नुभएको थियो, कहिले होला भन्नुभएको थियो होला, धेरैले गोर्खातिरबाट तनहुँतिरबाट हेटौँडातिरबाट यहाँ आउने, प्राय रौतहरूतिरबाट भक्तहरू प्राय आउनुहुन्छ चिना हेर्दाको लागि यहीँ घरमै। तपाईँहरूले अब प्रतीक्षा गरेको समय सकिएको छ, अब हामी घरमा छौँ, तर एउटा कुरो ध्यान दिनु, फेरि घरमा छु भन्नेमा अन्धधुन्ध नआउनु, फेरि म एक दुई दिन पछाडि काठमाडौँको पनि यात्रा गर्दैछु, अब काठमाडौँमा चिना हेर्ने नहेर्ने त तपाईँको विचार हो। तपाईँहरू धेरैले गुरु हामी चिना हेर्छौँ है तपाईँलाई भेट्न पर्नेछ भनेर धेरैको मेसेज फोनहरू आयो भने काठमाडौँमा एक दिनको लागि चिना हेरिहाल्छौँ, फोन आएन भने आफ्नो काममा जान्छु फर्केर आउँछु। त्यसो भएको हुँदा तपाईँहरूले अब भरतपुरको लागि अबको पाँच दिन 16 गते 17 गते 18 गते 19 गते 20 गतेसम्म हामीलाई भेट्न सक्नुहुन्छ भरतपुरमा। तपाईँले हामीलाई भेट्नको लागि प्रत्यक्ष रूपमा कुराकानी गर्नको लागि र हामीसँग तपाईँ कुराकानी गर्दै हामीसँग चिनाहरू हेराएर सहभागी हुनको लागि तपाईँ हामीलाई प्रत्यक्ष रूपमा जोडिन सक्नुहुन्छ 98453 97658 र 98142 73601 तपाईँ सिधा सम्पर्कमा हामी जोडिन्छौँ। हामी खानबारी गएका थियौँ, एक महिना जति लाग्यो खानपारीबाट यहाँ आइपुग्नुलाई, यहाँ हिँडेदेखि खानपारी गएर यहाँ आइपुग्दैसम्म एक महिना बित्यो। अब हामी तपाईँहरूसँग भरतपुरमा 16 गते 17 गते 18 गते 19 गते 20 गते 5 दिनको बसाई भरतपुरमा बिताउनेछौँ। तपाईँहरू भोलि आउनुहोला पर्सि आउनुहोला, एकचोटि फोन गरेर मलाई अलिकति पालो चाँडै दिनु है भनेर आउनुहोला, अनि हामी तपाईँहरूसँग भेटेर तपाईँहरूको चिना टिप्पणी हेर्ने बनाउने कामहरू गर्छौँ है। त्यसो भएको हुँदा तपाईँहरू प्रत्यक्ष रूपमा जोडिनको लागि पनि अनुरोध गरे र अर्को एउटा कुरा भन्छु, काठमाडौँमा भेट्नको लागि चाहिँ एक्काइस बाइस तेइस चौबिस पच्चिस भित्रमा एक दिन हामी तपाईँलाई समय मिलाउँछौ। यसको लागि तपाईँले अब बीस गतेसम्मलाई फोन गरिसक्नु भनेको काठमाडौँमा म पनि भेट्न चाहन्थे भन्ने खालको भयो भने एक दिन हामी काठमाडौँमा पनि भेट्ने तयारी गर्छौ है। त्यसो भएको हुँदा हामीसँग तपाईँ प्रत्यक्ष रूपमा जोडिनको लागि सम्पर्कमा आउनको लागि भरतपुरमा पनि आउनुहोला, भरतपुरमा कहाँनिर आउने। अर्को कुरा के छ भने समस्या भरतपुरमा फेरि सबैले के भन्छन् जहाँ जानुहुन्छ भरतपुरमा ज्योतिष गुरुहरू धेरै छन् तपाईँ आएर जहाँ जाने मै हो नि लक्ष्मण गुरु मै हो भन्छन्। मेरो फोटो घरबाट हेरेर आउने, मेरो यो दुईटा नम्बर घरबाट टिपेर ल्याउने, त्यो अफिसमा हाम्रो नम्बर छ कि छैन त्यहाँ आएर त्यो नम्बरमा फोन हान्ने, त्यहीँ बच्छ कि हामी कहाँ बच्छ। धेरै कुरामा मान्छेले आजभोलि पैसा कमाउनको लागि धेरै पाप कर्महरू गर्छन्, त्यो पाप कर्महरूबाट बच्नु होला। मलाई नि भेट्नको लागि हाकिम चोकमा आउने अनि

0: हामी नेपालभरबाट बजिरहेका छौं र बजिरहनेछौं। तपाई प्रत्यक्ष रूपमा जहाँबाट कार्यक्रम सुन्दै हुनुहुन्छ र हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लाग्ने प्रयास गर्छौ। कोही हुनुहुन्छ? जय श्री कृष्ण, राधे राधे। हे प्रभु, जय श्री कृष्ण, राधे राधे। हे भगवान भन्दै थिए, उहाँको फोन डिस्कनेक्ट भइसकेछ। हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका, विशेष गरी तपाईँहरूसँग भूत भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। 98453 97 658 र 98142 73 601 सम्झिन सक्नुहुन्छ। कोही हुनुहुन्छ? राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: ओखलढुङ्गाबाट यमुना राई।
0: ओखलढुङ्गाबाट यमुना जी कुन ठाउँमा हुनुहुन्छ? ओखलढुङ्गा यतिखेर
1: बर्नालु।
0: कुन रेडियोमा कार्यक्रम बस्छ त्यहाँ?
1: ओखलढुङ्गा।
0: अहिले पनि कार्यक्रम सुनिरहनु भएको छ?
1: हजुर।
0: अनि रेडियो ओखलढुङ्गा त बन्द भयो अरे भन्ने हल्ला छ, होइन? अनि हजुरले कार्यक्रम सुने भन्नुहुन्छ, किन पहिले सुन्थे आज सुनेको छैन भनिदिनु न, भएको कुरो
1: होइन। कार्यक्रम सुनिरहेको छु, यो कुन एफएममा हो म चाहिँ सुनिरहेको छु, यहाँमा मोबाइलमा।
0: मोबाइलमा भन्नाले?
1: मोबाइलमा बजाएर, एफएम बजाएर।
0: अनि कुन रेडियोमा कार्यक्रम सुनेको छु, कुन रेडियो लास्ट त पनि थाहा छैन?
1: मैले लाएको होइन, श्रीमानले आउनु भएको त्यही भएर थाहा भएन।
0: ए, हुनसक्छ पारी खोटाङ एफएम हो कि, त्यहाँबाट पारीपट्टि खोटाङतिर नजिकै पर्छ।
1: हजुर, नजिकै पर्छ।
0: हो, तपाईँले यतिखेर रेडियो खोटाङ सुन्दै हुनुहुन्छ, किनकि रेडियो ओखलढुङ्गा पनि बन्द भएको जानकारी प्राप्त भएको छ, कति महिनालाई थाहा छैन है।
1: हामीले
0: कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: मेरो आफ्नै बारेमा।
0: कति सालमा जन्मिनु भयो?
1: 2044 साल, साउन महिनाको 22 गते शुक्रबार, साँझको 6:17।
0: कुन जिल्लामा भयो जन्म?
1: खोटाङ जिल्लामा।
0: खोटाङमा भयो जन्म चाहिँ?
1: हजुर।
0: कहाँ पर्छ खोटाङ तपाईँको माइती?
1: माइती दिक्तेल भन्दा अलिकति पछितिर।
0: यहाँबाट हेर्दाखेरि राशिको नाम ढक कुमारी नाम आउँछ, धनु राशि हुन्छ। के राशि अनि गर्नुभएको थियो?
1: धनु राशि नै।
0: सातो माङ्गलिक छ, दुई घरबारको योग छ, बिहाको दोष कटाउनु भयो कि रात दिन झगडा पर्छ? ठ्याक्कै भनिदिनु त।
1: बेला बेला
0: होइन, मजाले धेरै नै पर्छ। अर्को बिहे हुन सक्छ, बरु बेलैमा एउटा प्रतिमा विवाहहरू गर्नुभयो भने राम्रो हुन्छ। तपाईँलाई राहुको प्रभाव छ, राहुको शान्तिहरू गर्नु, राहुको पूजापाठहरू गर्नु है। तपाईँलाई राहुले गर्दा लगभग लगभग 44 वर्षसम्म राहु छ, यसले गर्दा काममा पनि अलिकति विरोध हुन्छ, पेटमा ठूलो समस्या, अपरेसनसम्मको समस्या हुन्छ। मंगलबार उपासना गर्नुहोला, मंगल ग्रहको पूजापाठहरू गर्नुहोला, मांगलिक शान्ति गर्नुहोला। पैसाको लागि पिर नगर्नु, पैसा टन्नै छ घरमा, आत्तिनु पर्दैन, तर सम्बन्ध र स्वास्थ्य नै ठुलो कुरा हो है।
1: त्यसलाई विशेष
0: सबैभन्दा पहिलो चोटि मंगलबार व्रत बस्दा बिहान उठेर नुहाइ धुवाइ गर्ने, आफ्नो नित्य पूजा सकिसकेपछि कुनै गुरुबारलाई बोलाउने अथवा नजिकैको मन्दिरमा गएर त्यहाँ गुरुबारलाई एउटा गोदान गराउने, गोदान गरिसकेपछि हरेक दिन आफ्नो नित्य पूजा त भइहाल्छ। मंगलबारको दिन चाहिँ गणेशको र हनुमानको विशेष पूजाहरू गर्ने, हनुमान चालिसा पाठ गर्ने, दिनभरि सगवर नखाइकन बस्ने, साँझमा धुपत्ती गरिसकेपछि साधारण फलफुलहरू खाएर भोलिपल्ट उठेर नुहाइ धुवाइ गरेर अनि भगवानको फेरि पूजा गरेर बल्ल तपाईँले अन्नपानीहरू खानुभयो भने व्रत पूरा हुन्छ, त्यसपछि विवाहमा राम्रो हुन्छ। अन्यथा कि तपाईँको जातमा अन्तर्जातमा बिहे गर्नुभयो, नभएदेखि बिहा बिग्रिनु सक्छ, एकदम ध्यान दिनु है। छोराछोरीसँग राम्रो छ, पैसा राम्रो छ, मान्छे बाठी हुनुहुन्छ, सबै कुरामा ठिक छ। अहिले पछिल्लो समय छाला नसाहरू दुख्ने अथवा बिग्रिने के समस्या छ? एकदम ख्याल गर्नुहोला, भोलि यो मंगलले रगत पनि हेर्छ नि त, मंगल नीच छ, यसले सातो माङ्गलिक पनि हो, धेरै कुरा असर गर्न सक्छ, विशेष ध्यान दिनुहोला। अहिले छुट्टिन्छु है राजेश्याम।
1: सर घरको वास्तु,
0: वास्तुको लागि ठिकै छ, नराम्रो छैन, ग्रहहरू ठिक छन्, आत्तिनु पर्दैन है। छ अङ्क राम्रो हुन्छ, रातो सेतो रङ राम्रो हो, पूर्व दक्षिण राम्रो हुन्छ। अहिले छुट्टिन्छु राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ। हामी प्रत्यक्ष रूपमा तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयासमा लागिरहन्छौ। आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरूको लागि तपाईँ हामीसँग रहन सक्नुहुन्छ र हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका जानकारीहरू दिँदै हामी तपाईँसँग भएका भूत भविष्य र वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको तपाईँलाई हामी जानकारी दिने प्रयास गरिरहन्छौँ। हामी यतिखेर आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरूको लागि धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहन्छौँ। प्रत्यक्ष रूपमा तपाईँ फोन गर्दा हामीलाई दिनैभरि फोन गर्न सक्नुहुन्छ। आज चाहिँ फोन नगर्नु है, आज त असारे पन्ध्र हो। आज हामी उता खानबारीबाट आइसकेपछि आज अलिकति आराम गर्ने, भोलिबाट तपाईँहरूको सेवा गर्छौ। फोनसम्म गर्नु, भेट्न नआउनु होला फेरि। आज हामी तपाईँसँग धेरै कुराकानी गर्न सक्दैनौँ। हाम्रो टिमबाट तपाईँको फोन सम्बोधन भए पनि तपाईँसँग हाम्रो प्रत्यक्ष कुराकानी चाहिँ नहुन सक्छ। त्यसो भएको हुँदा हामी प्रत्यक्ष रूपमा विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौँ। भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जानकारीहरूको लागि तपाईँ सिधा हामीसँग सम्पर्कमा रहन सक्नुहुन्छ र हामीसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्न सक्नुहुन्छ। कार्यक्रमको आज अन्तिम भागमा छु। भोलि बिहान तपाईँ र मेरो भेट पुनः रेडियोको ध्वनि तरङ्गमा रहनेछ। तबसम्मको लागि भने तपाईँ हामीसँग रहनको लागि भोलि बिहान 8 बजेसम्मको लागि आज्ञा चाहन्छु। तपाईँको दिन मंगलमय रहोस्, आनन्दमय रहोस्। जय श्री कृष्ण, जय जय श्री राधे, जय भगवान पशुपतिनाथ।

0: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 9 बजेको छ।
1: बिहानको 9 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पानी पर्न थालेपछि गर्मीबाट राहत, केही ठाउँमा मुसलधारे वर्षा र हावाहुरीको सम्भावना, पूर्व तयारी र सतर्कता अपनाउन सुझाव। 23 राष्ट्रिय धान दिवस, दही चूरा खाने दिन, झण्डै 10 लाख मेट्रिक टन धान अपुग। झापाको बाहुनडाँगीमा जंगली हात्तीको त्रास, उदयपुरको चौदण्डी गढीमा हात्तीले 6 वटा घर भत्कायो। अमेरिका र इरान बीच एकअर्कामाथिको आक्रमण रोक्ने सहमति, हर्मु जलमार्ग विवाद समाधानका लागि भोलि दोहामा वार्ता हुने। र विश्वकप फुटबलमा आज राति जापान र ब्राजिल खेल्दै। नेपाल खबरमा अब पूरा खबर। मनसून सक्रिय हुन थालेसँगै देशका धेरै ठाउँमा पानी परेको छ। गैराती र आज बिहान सबै प्रदेशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यका सहितका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको छ। पानी परेपछि गर्मीबाट राहत मिलेको छ। अबका केही दिन पानी धेरै पर्ने र गर्मी कम हुने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसोदेखि पर्सिसम्म केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र हिमाली भेगका धेरै ठाउँमा, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र हिमाली भेगका केही ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म पानी पर्ने सम्भावना छ। त्यस्तै तराई भेगका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका पहाड़ी र तराई भेगका केही ठाउँमा ठूलो वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा ठूलो वर्षा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा मधेस प्रदेशको थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना छ। भोलि र पर्सी पनि केही ठाउँमा मुसलधारे वर्षासँगै हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सी देशका विभिन्न ठाउँमा ठूलो वर्षा तथा 1-2 ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेको जनाउँदै आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन सबैसँग आग्रह गरेको छ। जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नारासहित आज 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव विभिन्न कार्यक्रम गरी मनाइँदैछ। कृषि विभागका महानिर्देशक तथा 23 राष्ट्रिय दिवस तथा रोपाई महोत्सव मूल समारोह समितिका अध्यक्ष समेत रहनुभएका प्रकाश कुमार सञ्जेलका अनुसार दिवसले खाद्य तथा पोषण सुरक्षामा धानको महत्व तथा धान प्रवर्धनमा सरकारका प्रयासलाई आम नागरिकसम्म पुर्याउन सहयोग पुग्नेछ। विभागका अनुसार नेपालमा 41,31,000 किसान घरधुरी मध्ये 27,65,000 घरधुरी धान खेतीमा संलग्न छन् भने कुल खेतीयोग्य जमीनको 54% क्षेत्रमा धान खेती हुने गरेको छ। कृषि क्षेत्रको कुल गृहस्थ उत्पादनमा धानको झण्डै 13% तथा कुल गृहस्थ उत्पादनमा 50% योगदान रहेको उल्लेख छ। पछिल्ला 5 वर्षमा धानको उत्पादन प्रति हेक्टर 3.80 मेट्रिक टनबाट बढेर 4.19 मेट्रिक टन पुगेको छ। आर्थिक वर्ष 2081-82 14,20,636 हेक्टर क्षेत्रफलमा खेती गरी 59,55,476 मेट्रिक टन धान उत्पादन भएको विभागको भनाइ छ। यद्यपि वार्षिक झण्डै 70 लाख मेट्रिक टन धान आवश्यक पर्ने भएकाले हाल झण्डै 10 लाख मेट्रिक टन धान अपुग रहेको छ। जलवायु परिवर्तनका कारण हुने सुक्खा, बाढ़ी तथा डुबान जस्ता प्राकृतिक विपदले धान उत्पादनमा चुनौती थपिरहेको भन्दै सरकारले जलवायु अनुकूल कृषि प्रविधिको अनुसन्धान, विकास र विस्तारलाई प्राथमिकता दिएको जनाएको छ। यस्तै हरेक वर्ष असार 15 गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चूरा खाएर मनाइँदैछ। कामको चटारोले थकित भएका किसानले शक्ति प्राप्तिका लागि दही चूरा खाने चलन छ। गर्मी र खेतीपातीको कामको बेला दही चूराले शरीरमा शीतलता दी शक्ति संचय हुने विश्वास गरिन्छ। असार 15 नेपाली समाजमा दही चूरा खाने पर्वका रूपमा लिइन्छ। खेतीपाती बाहेक अरू पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चूरा खाई असार 15 मनाउँछन्। यस्तै 2062 सालदेखि असार 15 राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले नेपालका धेरै मानिसको पेसा खेतीपाती हो। किसान वर्षभरका लागि छाको जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ। असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ। यस वर्ष असार मध्यसम्म पनि देशका धेरै ठाउँमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति रोपाई समेत हुन सकेको छैन। कति ठाउँमा रासायनिक मलको पनि अभाव छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौजदात रहेको जनाएको छ। झापा जिल्लाको मेचीनगर चार बाहुनडाँगीमा भारतबाट आएका 40-50 जंगली हात्ती गाउँ पसेपछि स्थानीय बासिन्दाको दैनिकी प्रभावित भएको छ। हात्ती बाटोमै भेटिने डरका कारण अभिभावकले आफ्ना बालबालिकाहरूलाई विद्यालय पठाउन समेत सकेका छैनन्। किसानहरू धान रोप्ने काम छाडेर दिनभर हात्ती धपाउन बाध्य भएका छन्। स्थानीय युवा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले साइरन बजाएर तथा विभिन्न उपाय अपनाएर हात्तीलाई बस्तीबाट हटाउने प्रयास गरिरहेका छन्। मेचीनगर वडा नम्बर चारका वडा अध्यक्ष अर्जुन कार्कीका अनुसार पालिका प्रहरी र युवाहरू नागरिकको सुरक्षाका लागि निरन्तर खटिएका छन्। यस्तै उदयपुरको चौदण्डीगढ़ी नगरपालिका साथ कुमाङ लामाचौर क्षेत्रमा पनि गैराती जंगली हात्ती प्रवेश गर्दा 6 घरमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बुद्धिमान राई, राधा विक, रोशन विक, बमबहादुर विक, वीरबहादुर मगर र दिलबहादुर मगरका काठ र कर्कट पाताले बनेका घर हात्तीले भत्काएका छन्। घर भत्काएका परिवारलाई चौदण्डीगढ़ी नगरपालिकाले अस्थायी सुरक्षित बसोबासको व्यवस्था गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 भन्दा बढ़ी अवधिले कर्जाको भाका नाघेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 MHz। अब थप खबरहरू। नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 जेठको कार्य सम्पादन मूल्यांकन रिपोर्ट कार्ड अनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय लगातार दोस्रो महिना देशभरका प्रहरी कार्यालयहरूमध्ये पहिलो भएको छ। वैशाख महिनामा पहिलो स्थान हासिल गरेको लुम्बिनी प्रदेश कार्यालयले जेठमा समेत उत्कृष्ट कार्य सम्पादनलाई निरन्तरता दिएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार प्रहरी नायब महानिरीक्षक डीआईजी भूपेन्द्र बहादुर खत्रीको नेतृत्वमा परिणाममुखी नागरिक मैत्री तथा प्रविधि मैत्री प्रहरी सेवा प्रवाहलाई प्राथमिकता दिएको, मातहतका प्रहरी कार्यालयहरूको नियमित अनुगमन, समीक्षा र समन्वयलाई प्रभावकारी बनाएको र अपराध नियन्त्रण, लागू औषध विरूद्धको अभियान, अवैध तस्करी नियन्त्रण, समुदाय प्रहरी साझेदारी र सेवा प्रभावमा सुधार गरिएकाले यो उपलब्धि हासिल भएको हो। मनसून शुरू भएसँगै अधिकांश पर्यटकीय गन्तव्य सुनसान बन्दै गए पनि बागलुङको ढोरपाटन पर्यटकले आकर्षण बढ़ाएको छ। हरियालीले ढाकिएका विशाल पाटन, रंगीचंगे भुइँफूल, कुहिरोले छोपिएको बुकी र रमणीय पदमार्गले मनसून पदयात्राप्रति आन्तरिक तथा विदेशी पर्यटकको आकर्षण बढ़ाएको छ। लामो समयदेखि शिकार पर्यटनका लागि परिचित ढोरपाटनलाई अब प्रकृति, पदयात्रा, जैविक विविधता, संस्कृति र स्थानीय समुदायमा आधारित दिगो पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्ने आवाज बन्दै गएको छ। बागमती प्रदेश कृषि तथा पशुपक्षी मन्त्रालय र हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा सञ्चालित 3 ड्रागन फ्रूट महोत्सवमा 10 मेट्रिक टन ड्रागन फ्रूट बिक्री तथा 25 लाख रूपियाँ बराबरको कारोबार भएको छ। महोत्सवमा हेटौँडा र आसपासका क्षेत्रका उपभोक्ताको सहभागितामा महानगरपालिका कृषि विकास शाखाका प्रमुख प्रदीप रेग्मीले महोत्सवमा उल्लेख्य रूपमा आम नागरिकको सहभागिता रहेको बताउनुभयो। स्थानीय उत्पादनको प्रवर्धनको उद्देश्यका साथ आयोजित महोत्सवले नेपाली फलफूलको बजार अभाव नभई स्वदेशी उत्पादन प्रतिको उपभोक्ता र बजारको प्राथमिकतामा सुधार आवश्यक रहेको सन्देश दिएको आयोजकले जनाएको छ। अब विदेशको खबर। केही दिन यता एकअर्कामाथि सैन्य आक्रमण गरिरहेका अमेरिका र इरानले तत्कालका लागि सबै सैन्य गतिविधि रोक्ने सहमति गरेका छन्। रोइटर्सका अनुसार दुवै देशले हर्मुज विवाद समाधान गर्न भोलि कतारको दोहामा प्राविधिक वार्ता गर्ने तयारी गरेका खबरमा उल्लेख छ। वार्ताको अवधिमा दुवै पक्षले सैन्य कार्यवाही स्थगित गर्ने र व्यापारिक जहाजहरूलाई हर्मुज जलमार्गबाट निर्बाध आवजावत गर्न दिने समझदारी बनेको छ। यद्यपि वाशिङटन र तेहरानले यसबारे औपचारिक प्रतिक्रिया भनिदिएका छैनन्। यसैबीच इरानका विदेश मन्त्री अब्बास अराघचीले हर्मुज जलमार्गको व्यवस्थापन र सुरक्षापूर्ण रूपमा इरानको जिम्मेवारी भएको बताउनु भएको छ। पछिल्ला केही दिन यता हर्मुज जलमार्ग जहाज सञ्चालनको विषयलाई लिएर अमेरिका र इरान बीच तनाव बढ़ेको थियो। अमेरिकाले इरानका केही तटीय क्षेत्रमा आक्रमण गरेपछि इरानले पनि बहराइन र कुवेतमा अमेरिकी सैन्य लक्षित इलाकाहरूलाई माथि आक्रमण गरेको थियो। दोहामा हुने वार्ताले हर्मुजको सुरक्षा, अन्तर्राष्ट्रिय जलमार्गमा व्यापारिक जहाजको आवागमन तथा अमेरिका इरान बीचको पछिल्लो तनावलाई कूटनीतिक रूपमा समाधान गर्ने अपेक्षा गरिएको छ। अब खेल खबर। फिफा विश्वकप अन्तर्गत आज हुने राउण्ड अफ 32 ब्राजिल र जापानले खेल्दैछन्। यो खेल नेपाली समयअनुसार आज राति 11:15 अमेरिकाको वेस्टर्न स्टेडियममा हुँदैछ। ब्राजिल बलियो टोली मानिए पनि पछिल्ला नतिजामा जापानले पनि राम्रो खेल खेल्दै आएको छ। ब्राजिल समसीको विजेताका रूपमा नकआउट चरणमा पुगेको हो। उसले मोरक्कोसँग 1-1 बराबरी खेलेपछि हैटी र स्कटल्याण्डलाई समान 3-0 पराजित गर्यो। जापानले पनि उत्कृष्ट प्रदर्शन गर्दै नेदरल्याण्डसँग 2-2 बराबरी, ट्युनिसियामाथि 4-0 शानदार जित र स्वीडेनसँग 1-1 बराबरी खेलेर नकआउट चरणमा स्थान सुरक्षित गरेको थियो। ब्राजिलका स्टार खेलाड़ी नेमार पनि चोटबाट फर्किएका छन्। यता जापान भने आफ्ना मुख्य प्लेमेकर ताकु फुसा कुबो बिना नै मैदान उत्रने भएको छ। खेलको विजेताले क्वार्टर फाइनल प्रवेशका लागि आइवरी कोस्ट र नर्वे बीचको खेलको विजेतासँग जुलाई 5 खेल्नेछ। गैराती नकआउट चरणको खेलमा दक्षिण अफ्रिका क्यानाडासँग 1-0 पराजित भएको छ। विश्वकपमा पहिलो पटक नकआउट चरणमा प्रवेश गरेको क्यानाडा दक्षिण अफ्रिकासँग विजय भएसँगै राउण्ड अफ 16 पुगेको हो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पानी पर्न थालेपछि गर्मीबाट राहत, केही ठाउँमा मुसलधारे वर्षा र हावाहुरीको सम्भावना, पूर्व तयारी र सतर्कता अप्नाउनु सुझाव। 23 राष्ट्रिय धान दिवस, दही चिउरा खाने दिन, झण्डै 10,00,000 मेट्रिक टन धान अपुग। झापाको बाहुनडाङ्गीमा जंगली हात्तीको त्रास, उदयपुरको चौदण्डीगढ़ीमा हात्तीले 6 घर भत्कायो। अमेरिका र इरानबीच एकअर्कामाथिको आक्रमण रोक्ने सहमति, हर्मुज जलमार्ग विवाद समाधानका लागि भोलि कतारको दोहामा वार्ता हुने र विश्वकप फुटबलमा आज राति जापान र ब्राजिल खेल्दै।

0: रेडियो टाइगर 99.2 मेगाहर्ज गर्दन छ सधैँ बाघ झैं।
1: खुशीको खबर,
2: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
1: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
3: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
1: साइना मेडिकल हलका सेवाहरू,
4: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
3: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
2: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
3: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
1: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइरोइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
2: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
5: प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एग्रो नजिकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, डार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोप राइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 98-85-39-543। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स, गुलरिया रोड, किसान एग्रो नजिकै भुरीगाउँ बजार, बर्दिया।
6: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
7: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
6: अरे अरे सपना, तिमी कता जान लागि कि?
8: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
6: ए रमेश, पर्ख न, कता हिँडेको के?
9: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबै सामान नमन सपिङ सेन्टरमा पाजाए पो मारसे। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
6: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
7: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
6: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98-570-29-17 र 98-570-33-582।
7: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
10: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: ए रामलौटन भाइ, के गर्दैछौ?
1: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी
2: हजुर,
1: जाऊ त दुई गिलास चिया बनाएर ल्याऊ।
2: हस् बाबा।
0: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
1: 21 वर्ष कि पुगिन्। अब बिहे गर्ने उमेर पनि भयो, कोही असल केटा छ भने यसो कुरा चलाउनु पर्यो दाई।
0: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपल्ट कुरा चलाउ त।
1: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौ कि?
0: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
1: ए कुरा त्यस्तो पो हो, अब त्यो कसरी थाहा पाउने त दाई?
0: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोग अनिवार्य चेक जाँच गराउनु पर्दछ, र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
1: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
3: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोराछोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
4: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
5: बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
6: जहाँ पायो त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
5: जहाँ पायो त्यही जाने पनि होइन। भोरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ हेर त, त्यही जाने हो नि।
7: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98480-79761।
8: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: बुढी ल मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
1: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा, मैले हजुरलाई कतिचोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न, एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि, अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ, कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
0: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्लाघरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीहरूले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
1: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा, हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन,
0: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भोरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्ण टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याऊ न, मलाई हतार भइसक्यो।
1: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्ण टेलर्सका विशेषताहरू।
2: हजुर हाम्रो यहाँ कोट, इस्टकोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
1: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-067-187 र 9869-51-84-78।
2: कर्म स्टोर एन्ड टप कृष्ण टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाप चाहिँ।

0: क्या मालूम तिम्रो गालामा
1: क्या मालूम
0: ओटेको खाल्छ।

गर्जन छ सधैँ बाघ छै बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर एक दुई र तीन महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा एक महिने इन्टरनेट कोर्स, एक महिने प्रोग्रामिङ कोर्स, तीन महिने बेसिक कोर्स, तीन महिने ग्राफिक कोर्स, एक महिने एकाउन्टिङ कोर्स, तीन महिने हार्डवेयर कोर्स, तीन महिने मोबाइल रिपेयरिङ कोर्स,
1: छ महिने डिप्लोमा कोर्स, एक वर्षे प्रोफेसनल डिप्लोमा कोर्स, एक वर्षे डिप्लोमा कोर्स, तीन महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
0: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ, साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98-482-66-857 र 98-195-45-522। एआर कम्प्युटर इन्स्टिच्युट, भुइगाउँ बजार, बर्दिया। खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजोको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्भिक हस्पिटलमा कार्यरत पेट तथा कलेज रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य, फोन नम्बर 081-530-105 र 97-053-00-450।
2: तपाईं सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
3: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 10 बजेको छ।
4: अशोक साल त ढुक्क नारे बत्ती
5: हाँ त पोर्सालिक बास सम्झोट आम्मिन्द लक्ती र हटबरा पानी बस्तबेर अस्ट्रिक चिमिसाम कहाँ र अस्ट्रिक जायट सोचो त लट्ठी ठिपकम घर डान डान पानी बर्ष टिकी मन छटपटाइ लाग
4: हाँ त धन्न ब्यालम बड्डी ठिकम से सुरक्षित ठाउँमा सरली नारे बट्टी
5: हाँ हो बदा
6: बर्खक ब्यालमा बहिया ध्यार जोखिम रहत उह मार बहिया से बचकला पहिला सावधानी अपनाए लड्डा खोलम पानी बरल बाकल से सावधान रही एम्बुलेंस सुरक्षा निकाय स्वयं सेवगन के संपर्क विवरण तक सूची बनाई एक छोटे प्रयोग के लाग झटपट झोला तैयार पारी वो बरखक ब्यालम संक्रमण के डर ध्यार हुलकोर से पानी ढिका के पी स्वच्छता में ख्याल करी।
7: प्लान इंटरनेशनल नेपाल ओ भेरी वातावरणीय विशेषता समूह बी ग्रुप की साझेदारी में बर्दिया जिला में संचालन हुई रहल विपद पूर्व तैयारी उत्थानशीलता तथा सबलीकरण परियोजना द्वारा जनहित के लाग जारी संदेश।
8: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
9: अरे अरे सपना, तिमी कता जान लागे कि?
10: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर। ए रमेश पर्ख न कता हेरेको के
11: कहाँ रहिनी दिदी नेपालगञ्जमा पाइन सक्कु सामान नमन सपिङ सेन्टरमा पाए पोमारे म फेरि नमन सपिङ सेन्टरमा जाइदु
10: नै सबैजनाले नमन नमन भन्छ न के छ र त्यहाँ
8: के छैन र त्यहाँ खाद्य तथा किरानाका सामान कस्मेटिक सामान दैनिक उपभोग्य सामग्री होटलका लागि आवश्यक सम्पूर्ण सामान गिफ्ट खेलौना र बर्थडेका सामग्री सजावटका सामग्री संगीत र खेलकुदका सामग्री घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना
10: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582
8: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भरिगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि
0: खुसीको खबर के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ यदि छ भने अब तपाईँको लागि खुसीको खबर काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ यदि तपाईँलाई ग्यास एसिडिटी पेट पोल्ने खाना नपच्ने डकार धेरै आउने पेट फुल्ने तथा भारी हुने अल्सर बारम्बार पेट दुख्ने अपान नवाए टाइफाइड एच पाइलोरी संक्रमण कब्जियत वा पखाला गोल ब्लाडर स्टोन फ्याटी लिभर जन्डिस हेपाटाइटिस ए बी सी कलेजो सुनिने सिरोसिस कलेजोमा पानी जम्ने कलेजोमा सिस्ट वा ट्युमर अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस् पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस् स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस् याद राख्नुहोस् प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी बीपी चोक नेपालगंज नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य फोन नम्बर 081530105 र 9703500450
2: सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज

0: बुढी ल मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
1: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा, मैले हजुरलाई कति चोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न, एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि, अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ, कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
0: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्ला घरको स्यामी अनि तिम्रो देवर हरेके छ नि, हामी तिनीहरूले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
1: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा, हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन
0: त्यो तिमीले धन्दै।

0: उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
1: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-067-187 र 9869-5184।
0: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
2: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धूम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं। आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौं, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया, रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन सधैँ बाँच्छ।

यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

0: गर्जन छ सधैँ बाघ चाहिँ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।
1: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन् थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
2: तपाईँ मात्रै चुरोट, स्मृति, गाँजा, पुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको स्मृति, पुकार, सेम्बहार, गाँजा, चुरोट खाई दीर्घ रोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
1: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
3: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
4: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेसन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
4: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
5: 6 महिने डिप्लोमा कोर्स, 1 वर्षीय प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्षीय डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
4: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ, साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98482 66857 र 98195।

0: एक 45522 AR Computer Institute, भुरिगाउँ बजार, बर्दिया।
1: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
2: विजय सुनचाँदी पसलमा नै किन नि?
1: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रचाइनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 9883638058। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर। रेडियो टाइगर स्टुडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। देशभर विभिन्न कार्यक्रमका साथ राष्ट्रिय धान दिवस मनाइयो। असारको 15 गतेसम्ममा मधेसमा 4.5% भन्दा कम रोपाई। कोशी टप्पुमा पर्यटनको सम्भावना उच्च। प्रचार प्रसार सहित पूर्वाधारमा लगानी गर्न परेमा वृद्धिको जोड। विधेयक र कानून निर्माण बारे सांसदहरूलाई संसद सचिवालयको अभिमुखीकरण। कानून बनाउने व्यक्तिको व्यवहार राम्रो हुनुपर्नेमा सभामुख अरियालको जोड। मध्यपूर्वमा तनाव पुनः चर्किरहेका बेला बहराइनलाई इरानको कड़ा चेतावनी। क्षेत्रीय अस्थिरता थप बढ्न सक्ने चिन्ता। र विश्वकप फुटबलमा आज राति 5 पटकको विजेता ब्राजिल र जापान खेल्दै। देशभर राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइएको छ। कृषि प्रधान नेपालमा धानको महत्वलाई आत्मसात गर्दै सरकारले असार 15 गतेलाई धान दिवसको रूपमा मनाउने गरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालय सहित विभिन्न सरकारी तथा गैर सरकारी निकायहरूले देशभरका विभिन्न जिल्लामा सामूहिक रोपाई र दिवस केन्द्रित कार्यक्रम आयोजना गरेका छन्। यस वर्षको दिवसको मुख्य नारा जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भनिरहेको छ। नेपाली समाजमा असार 15 गतेलाई दही चिउरा खाने पर्वका रूपमा समेत लिइन्छ। मानो रोपेर मुली फलाउने यो महत्वपूर्ण समयमा किसानहरू दिनभर खेतको काममा व्यस्त हुने र ऊर्जाका लागि दही चिउरा खाने मौलिक परम्परा रहिआएको छ। आजका दिन किसान हिलो खेल्दै असारे गीत गाउँदै र धान रोप्दै हर्ष उल्लासका साथ यो उत्सव मनाइरहेका छन्। यसैबीच असारको 15 गते भइसक्दा पनि मध्य प्रदेशमा 4.3% मात्र रोपाई सम्पन्न भएको। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार मध्य प्रदेशमा धान रोपाई हुने कुल 3,87,933 हेक्टर क्षेत्रफल मध्ये अहिलेसम्म 16,911 हेक्टरमा मात्र रोपाई भएको हो। महोत्तरीमा सबैभन्दा धेरै 8.17% रोपाई भएको छ। तदनुसार 12 दुवै जिल्लामा 7.7% दरले प्रगति भएको छ भने सिराहा र सप्तरीमा 5.5% रोपाई भएको छ। सर्लाहीमा 2.5% रोपाई भएको छ। पर्सा र रौतहटमा भने चैते धान नकाटिएकाले रोपाई शुरू भएको छैन। अहिले वर्षा भइरहेका कारण अब धान रोपाईले गति लिने किसानहरू बताउँछन्। सप्तकोशी नदीको किनारमा फैलिएको कोशी टप्पु वन्यजन्तु आरक्षण पर्यटनको उच्च सम्भावना भएको क्षेत्र भए पनि ओझेलमा रहेको छ। जैविक विविधताले भरिपूर्ण र प्रकृतिमा आधारित पर्यटनको ठूलो सम्भावना बोकेको कोशी टप्पुमा दुर्लभ वन्यजन्तु र सयौं प्रजातिका चराचुरुङ्गी पाइन्छन्। अन्तर्राष्ट्रिय महत्व बोकेको सिमसार क्षेत्र वातावरणीय समस्यासँगै आवश्यक पूर्वाधार प्रचार प्रसार र राम्रो व्यवस्थापन हुन नसक्दा पर्यटन सम्भावना अझै पूर्ण रूपमा उपयोगमा आउन नसकेको हो। पूर्वी नेपालको सुनसरी सप्तरी र उदयपुर जिल्लामा फैलिएको यो आरक्षण 535 प्रजातिका चराचुरुङ्गी 42 प्रजातिका स्तनधारी जनावर र 141 प्रजातिका माछा पाइन्छन्। नेपालमा जंगली भैंसी अर्ना पाइने एकमात्र संरक्षित क्षेत्र रहेको यो आरक्षमा अहिले 498 वटा अर्ना छन्। रामसार सूचीमा सूचीकृत यो आरक्षमा गंगेटिक डल्फिन घडियाल र मगर गोही लगायत दुर्लभ जलचर पनि रहेका छन्। चराविज्ञ अनिश तिमिल सिन्हाका अनुसार कोशी टप्पु उत्तरी गोलार्धबाट आउने प्रवासी चराहरूको प्रमुख विश्राम स्थल हो र चराचुरुङ्गी अवलोकन नै यहाँको सबैभन्दा ठूलो पर्यटनको सम्भावना हो। संरक्षण पूर्वाधार विकास र प्रचार प्रसारलाई सँगसँगै अघि बढ़ाउन सके कोशी टप्पु दक्षिण एसियाकै प्रमुख इको टुरिज्म गन्तव्य बन्न सक्ने उहाँले बताउनुभयो। संघीय संसद सचिवालयले सांसदहरूलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ। सचिवालयको संसदीय प्रशिक्षण शाखाले संसद सचिवालय र अन्तर्गतका विभिन्न महाशाखाहरूको कामबारे सांसदहरूलाई जानकारी गराउन प्रशिक्षण आयोजना गरेको हो। सांसदहरूलाई विधेयक र कानून निर्माण प्रक्रिया, संसदीय समिति प्रणाली र संसदीय निगरानी, संसदीय मर्यादा, संसदीय प्रक्रिया र अभ्यासबारे जानकारी गराउने सचिवालयले जनाएको छ। 2 दिने प्रशिक्षण कार्यक्रम सिंहदरबारमा रहेको निर्माणाधीन संघीय संसद सचिवालयको नयाँ भवनकै बहुउद्देश्य सञ्चालन भइरहेको छ। यसैबीच अभिमुखीकरणको उद्घाटन समारोहमा बोल्दै सभामुख डोलप्रसाद अरियालले नागरिकको मूल्यांकनमा अब्बल हुने गरी आफ्ना गतिविधिहरू अघि बढ़ाउन सांसदहरूलाई निर्देशन दिनुभयो। अभिमुखीकरण कार्यक्रमबाट सिकेर सांसदहरूले आफ्नो भूमिकालाई प्रभावकारी बनाउने विश्वास रहेको भन्दै सभामुख अरियालले अभिमुखीकरण कार्यक्रममा सबै सांसदहरूको उपस्थिति नभएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो। नेपालको उत्तरी नाका रसुवागढीमा रहेको मितेरी पुलबाट आज र भोलिका लागि मालवाहक गाड़ीको आवाजात रोकिएको छ। त्यहाँ रहेको बेली ब्रिजबाट वर्षायाममा गाड़ी चलाउन मिल्ने वा नमिल्ने बारे प्राविधिक जाँचका लागि आज र भोलि मालवाहक गाड़ी चलाउन रोक लगाएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिनुभयो। स्थानीय बासिन्दा र मानसरोवर कैलाशका यात्रुलाई भने आवाजातमा कुनै असहज नहुने प्रजीय पन्थले बताउनुभयो। नेपालबाट केरुङ र केरुङबाट नेपालभित्र नि मालवाहक गाड़ीलाई मात्र चिनिया सुरक्षाकर्मीले रोक लगाएको जानकारी दिएको छ। अघिल्लो वर्षको असार 24 गते आएको लेन्दी खोला बाढ़ीले पक्की पुल बगाएपछि तत्काल सञ्चालन गर्न बेली ब्रिज जडान गरिएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-333-493-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। बाजुरा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। 9 वटै पालिकामा जन्मेदेखि 15 महिना र 16 देखि 23 महिना मुनिका बाल बालिकाहरूले पूर्ण खोप लगा पाएका कारण जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो। बाजुराका 1,348 बाल बालिकाले पूर्ण खोप प्राप्त गरेका छन्। 1 खोप लगाएर अन्य 4 खोप नलगाउने त्रिवेणी नगरपालिकाका 1 जना, बढीमालिका नगरपालिकाका 1 जना, बुढीनन्दा नगरपालिका 1 जनालाई पनि खोप लगाइएको छ। पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका र पालिकाका स्वास्थ्य कर्मीको महत्वपूर्ण भूमिका रहेको जिल्ला खोप समन्वय समिति संयोजक तथा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसी राम रोकायले बताउनु भएको छ। विदेशको खबर, मध्यपूर्वमा तनावपूर्ण चर्किरहेकै बेला इरानले बहराइनलाई कड़ा चेतावनी दिएको छ। इरानका सर्वोच्च नेताका वरिष्ठ सल्लाहकार अली अकबर बेलायतीले बहराइनलाई आफ्नो सीमा ननाग्न र इरानलाई कठोर कदम चाल्न बाध्य नपार्न चेतावनी दिनुभएको समाचार एजेन्सी एएनआईले जनाएको छ। तस्मिन समाचारका अनुसार उहाँले आफ्ना गतिविधिबारे सावधानी अपनाउन आग्रह गर्दै कुनै पनि उकसाहटको जवाफ इरानले कड़ा रूपमा दिने बताउनुभयो। अमेरिकाले आफ्नो विरूद्ध सैन्य कार्यवाही गर्न खाड़ी क्षेत्रमा रहेका आधारहरू प्रयोग गरेको आरोप इरानले लगाउँदै आएको छ। यसैबीच अमेरिका र इरान बीच कतारको राजधानी दोहामा भएको वार्तामा दुवै पक्षले सैन्य आक्रमण रोक्ने र कूटनीतिक संवादलाई निरन्तरता दिने सहमति गरेका छन्। दुवै देशले प्रत्यक्ष सैन्य गतिविधि रोक्ने निर्णय गरेका र प्राविधिक तहका वार्तालाई निरन्तरता दिन सहमति भएका खबरमा उल्लेख छ। मध्यपूर्वमा पछिल्ला सैन्य गतिविधि, हर्मुज जलमार्गको सुरक्षा र अमेरिकी सैन्य उपस्थितिले लिएर बढ़दो तनावका बीच इरानको बहराइनप्रति आएको यो चेतावनीले क्षेत्रीय अस्थिरता थप बढ्न सक्ने चिन्ता उत्पन्न भएको छ। अब खेल खबर, विश्वकप फुटबलको राउण्ड अफ 32मा आज राति 11:15 बजे 5 पटकका च्याम्पियन ब्राजिल र जापान बीच खेल हुँदैछ। यो खेल अमेरिकाको हस्टन रंगशालामा हुनेछ। ब्राजिल समूह सीको विजेता र जापान समूह एफको उपविजेताका रूपमा नकआउटमा प्रवेश गरेका हुन्। सन् 2006 को विश्वकपमा ब्राजिलले जापानलाई 4-1 गोलले हराएको थियो भने गएको अक्टोबरमा भएको मैत्रीपूर्ण खेलमा जापानले 3-2 गोलले ब्राजिललाई हराउँदै ऐतिहासिक जीत हासिल गरेको थियो। जापान विश्वकपमा अहिलेसम्म प्री क्वार्टर फाइनलभन्दा अगाडि पुग्न सकेको छैन। यस्तै भोलि बिहान 2:15 बजे अमेरिकाको बोस्टनमा 4 पटकको विजेता जर्मनी र पारोग्वे बीच खेल हुनेछ। सन् 2002 यी दुई टोली बीच भएको विश्वकपमा जर्मनीले 1-0 जित हासिल गरेको थियो। यसै गरी भोलि बिहान 7:15 बजे मेक्सिको मोन्टेरीमा नेदरल्याण्ड्स र मोरक्को बीच खेल हुनेछ। सन् 1994 यी दुई टोली बीच भएको खेलमा नेदरल्याण्ड्स 2-1 विजयी भएको थियो। विश्वकपका यी तीनै खेल नेपाली दर्शकका लागि अत्यन्त रोमाञ्चक हुने अपेक्षा छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। देशभर विभिन्न कार्यक्रमका साथ राष्ट्रिय धान दिवस मनाइयो। असारको 15 सम्ममा मधेसमा 4.5% भन्दा कम रोपाई। कोशी टप्पुमा पर्यटनको सम्भावना उच्च। प्रचार प्रसार सहित पूर्वाधारमा लगानी गर्नुपर्नेमा विज्ञको जोड। विधेयक र कानून निर्माण बारे सांसदहरूलाई संसद सचिवालयको अभिमुखीकरण। कानून बनाउने व्यक्तिको व्यवहार राम्रो हुनुपर्नेमा सभामुख अरियालको जोड। मध्य पूर्वमा तनाव पुनः चर्किरहेका बेला बहराइनलाई इरानको कडा चेतावनी। क्षेत्रीय अस्थिरता थप बढ्न सक्ने चिन्ता। र विश्वकप फुटबलमा आज राति 5 पटकको विजेता ब्राजिल र जापान खेल्दै।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन सधै बाघ झैं।
6: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
7: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरिगाउँमा जाने नि।
8: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ।
9: अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत, सम्पर्क नम्बर 98245-51207। मनोकामना बेकरी एन्ड केक सप, भुरिगाउँ बजार, बर्दिया।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लक्ष्मी ए लक्ष्मी, अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
2: ए लिनुस् त।
1: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोला ल्याऊ न, त्यो राम्रो छ कि।
2: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
1: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
2: ओहो बिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
1: यो कोट प्यान्ट त हाम्रै भरिगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
3: हाम्रो यहाँ खान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपर मूल्यमा पाइन्छ।
4: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98485475।
5: रेडियो टाइगर 99.2 मेगाहर्ज, नामै काफी छ।

0: 2 र 98 20 43 41 61।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन् थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
1: तपाईँ मात्रै चुरोट, सुती, गाजा

0: कार्यजाँड दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान परिवार समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको सुर्ती पुकार सेम्बहार गाजा चुरोट खाई दीर्घ रोगी कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
1: यदि आफ्ना सन्तति परिवार स्वस्थ निरोगी आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
2: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
3: गर्जन छ सधैँ बाघ छैँ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।
2: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन्, थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
3: तपाईँ मात्रै चुरोट, सुर्ती, गाँजा, पुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको सुर्ती, पुकार, सेम्बहार, गाँजा, चुरोट खाइ दीर्घ रोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
2: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ, सफा वातावरणको सृजना गरौं।
4: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
5: ए नानी, कता हिँड्यौ बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
6: ल काका, किन चिन्ता गर्नु भएको? घर संसारी स्टोर छ नि।
7: ओ, अब चिन्ता गर्नुहोस्, तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैठाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली, मार्सी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैठाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राजा रिजाल 98699177777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
0: निजी पोली क्लिनिकहरू मध्ये केपी पोली क्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोली क्लिनिकका सेवा तथा सुविधाहरू:
8: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसूति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक, कान, घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क केपी पोली क्लिनिक प्राली, ठाकुरबाबा नगरपालिका 1, फुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 084-40-30-82।
1: सूचना, समाचार अनि मनोरञ्जनको साथी।

0: यो साल त ढुक्क भयो है बुढी।
1: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
0: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
2: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
3: प्लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सधैँ बाघ सुन।

Thank you.

0: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि।
1: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
0: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोरा छोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
1: ओहो बिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
0: यो कोट प्यान्ट त हाम्रै भुरीगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
2: हाम्रो यहाँ खान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
3: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 9841485775।

0: खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्भिक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम।
2: यति बेला साँझको 5 बजेको छ।
0: खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्भिक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
3: हाँ, तब पतलिया याद करो तो जू डराए लागत था। पानी जब बरसत रहा तब इतना आनंद से कहाँ बैठे मिलत रहा। सोचो तब नदी किनारे के घर पानी पड़े लागे कि जू घबराए लागत रहा।
4: हाँ तो भले सही समय पर नदी के किनारे से सुरक्षित जगह पर चल गया।
5: बरसात के मौसम में बाढ़ के खतरा ज्यादा होता है, यही नाते बाढ़ से बचे खरती पहले से तैयारी और सावधानी अपनावा जाए। नदी नारा में पानी अगर बढ़ा है तो सतर्क हो जावा जाए। एम्बुलेंस, सुरक्षा निकाय, स्वयं सेविका सबके संपर्क करे, सूची तैयार पारा जाए। एकाएक जरूरत पड़े वाला सर सामान के झोला तैयार रखा जाए। सतवे बरसात के समय में रोग लागे जोखिम ज्यादा हो नाते पानी उबाल के पिया जाए, सर सफाई में ध्यान दिया जाए।
6: प्लान इंटरनेशनल नेपाल और भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बांके के साझेदारी में बर्दिया जिला में संचालन हुई रहा विपद पूर्व तैयारी उत्थानशीलता और सबलीकरण परियोजना द्वारा जनहित के खातिर जारी संदेश।
7: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
8: तपाईलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एण्ड डायग्नोस्टिक प्राली।
7: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
8: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चरिस्ट, एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
7: अन्कल सेवाहरू:
8: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-2229 र 98-605-2229।
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाँच्छै।

0: सबैजनालाई नमस्कार छ है। आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
1: यसका लक्षणहरू के के हुन्?
0: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
1: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
0: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
1: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
0: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
2: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
3: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
4: गर्जन छ सधैँ बाघ झैं, बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: जातका तरकारीका बिउ बिजन कीटनाशक विषादी र मलखाप ल्याउनु पर्यो।
1: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
0: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै फुरीगाउँ बजारको उही चिज परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन मल कीटनाशक विषादी पाइन्छ नि।
2: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन मलखाद कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
3: उन्नत जातका बिउ बिजन कीटनाशक औषधि कुखुराका दाना चल्ला भाँडाहरू रासायनिक मलखाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649201।
0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सधै बाजुन
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ टीडब्ल्यूआर नेपालको प्रस्तुति कार्यक्रम मुक्तिको सन्देश थारू भाषामा। कार्यक्रम सुनेर आशिषित हुनुहोस्।

0: प्रिय मैगर कवि लाहुग्रा, आज कार्यक्रम सुनके अपने कसिन लागल आशा बा पक्कै फेन आशिषमय लागल हुई। यदि ई कार्यक्रम के लाग अपने के छन् कौनो प्रश्न जिज्ञासा हो सुझाव कलेसे वस्तहका बाइबल सम्बन्धी कौनो पुस्तक पुस्तिका पाएका ठुबी कलेसे एकदम ढुकचुक निमानका पत्रचार करी हमार ठेगाना बा कार्यक्रम मुक्ति सन्देश TWR नेपाल GPO बक्स नम्बर 8975 EPC 2561 काठमाडौँ नेपाल। SMS के लाग मोबाइल नम्बर 98 4705679 ओ NCL के लाग 98 133 00690 वस्तहाँके फोन नम्बर बा 01559 10 53। यदि अनलाइन मा फेन रेडियो सुन्न चाहथिबि कहलेसे हमार वेबसाइट हो www.twrnepal.com म अपना सुन सक्दी।
1: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।
2: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
3: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
2: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
4: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
3: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन CDO कार्यालयको सामुन्ने नेपालगंज बाँके।
2: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98 4 80 27 590 र 081 534 328। फेरि सुन्नुहोस् है, 98 4 80 27 590।
5: खुसीको खबर: के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081 530 105 र 97 053 00 450।
6: सबैले मलाई मात्र किन हेर्दैछन् कि आज पार्टीमा
7: हेर्दैनन् त यति आकर्षक र नयाँ मोडेलका गहना लगाएर आएपछि बरु भन न म पनि बनाउँछु गएर
6: उही सबैको रोजाइमा पर्न सफल विजय ज्वेलर्समा त हुने काम छ
8: हजुर हामी कहाँ बिना रसायनको नम्बर एक सुनबाट आधुनिक किसिमका गर गहना रानीहार छटके तिलहरी चूडा तिलहरी चन्द्रमा झुम्की बिन्दिया जस्ता आधुनिक किसिमका गर गहना चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गर्नुका साथै खरिद बिक्री पनि गरिन्छ
7: सुन चाँदीमा शुद्धता नै हाम्रो पहिचान हो साथै ज्यालामा विशेष छुटको व्यवस्था पनि गरिएको छ
8: प्रोप्राइटर विजय सुनार विजय ज्वेलर्स ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बजार बर्दिया सम्पर्क मोबाइल नम्बर 9815480 र 9866940
6: उन्नत जातका तरकारीका बिउ बिजन कीटनाशक विषादी र मलखाप ल्याउनु पर्यो
9: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि
6: कहाँ त्यसो भन्नुभएको हजुर हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन मल कीटनाशक विषादी पाइन्छ नि
10: हजुर तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन मल खाद कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्
11: उन्नत जातका बिउ बिजन कीटनाशक औषधि कुखुराका दाना चल्ला भाँडाहरू रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर फडकलाल पन्थी सृजना एग्रोभेट सेन्टर भुरीगाउँ बजार मेन चोक बर्दिया सम्पर्क मोबाइल नम्बर 9869201111
10: रेडियो टाइगर 99.2 MHz नामै काफी छ रेडियो टाइगर स्टुडियो टाइम यति बेला साँझको 6 बजेको छ
12: Piping Solutions,

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: आज राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरी मनाइयो। देशभर 14% भन्दा पनि कम रोपाई। असार 15 दही खपत उच्च, 1 अर्बको कारोबारको अनुमान। व्यावसायिक पशुपालनले भन्दै
2: प्रचार प्रसार भयो भने र त्यसको महत्व बुझाउन सकियो भने त्यो कुराहरूको खपत बढी हुन्छ, यो स्वाभाविक रूपमा लिन्छ हामीलाई।
0: भोलि र पर्सि मुसलधारे वर्षाको सम्भावना, केही ठाउँमा आरी गोप्ते वर्षा पनि हुन सक्ने, पूर्व तयारी र सतर्कता अपनाउन प्राधिकरणको आग्रह।
1: विधेयक र कानून निर्माण बारे सांसदहरूलाई संसद सचिवालयको अभिमुखीकरण। कानून बनाउने व्यक्तिको व्यवहार राम्रो हुनुपर्नेमा सभामुख अर्यालको जोड।
0: पाकिस्तानी हवाई आक्रमणमा अफगानिस्तानमा 36 जनाको ज्यान गयो, 158 जना भन्दा बढी घाइते।
1: र विश्वकप फुटबलमा आज राति 5 पटकको विजेता ब्राजिल र जापान खेल्दै।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। आज 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव 2083 देशभर हर्ष उल्लासका साथ मनाइएको छ। कृषि प्रधान देश नेपालमा धानको महत्वलाई आत्मसात गर्दै सरकारले असार 15 गतेलाई धान दिवसको रूपमा मनाउने गरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालय सहित विभिन्न सरकारी तथा गैर सरकारी निकायहरूले देशभरका विभिन्न जिल्लामा सामूहिक रोपाई र दिवस केन्द्रित कार्यक्रमहरू आयोजना गरेका छन्। यस वर्षको दिवसको मुख्य नारा जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि भन्ने रहेको छ। दिवसको मूल समारोह ललितपुरको खुमलटारमा मनाइयो। खुमलटारमा आयोजित महोत्सवमा यसपटक ड्रोन मार्फत मल छरेर मेसिनद्वारा धान रोपिएको छ। प्रतिनिधि सभाको कृषि तथा प्राकृतिक स्रोत समितिका संयोजक अशोक कुमार चौधरीले ड्रोन उडाएर महोत्सवको शुभारम्भ गर्नुभयो। कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर देवेन्द्र गौचनले जलवायु अनुकूलन पोषणयुक्त धान उत्पादनमा राज्य र निजी क्षेत्रको संयुक्त प्रयास आवश्यक रहेको बताउनुभयो। कृषि मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले शहरीकरणका कारण घट्दो कृषि भूमिको चुनौती बीच यान्त्रीकरण र उन्नत प्रविधि मार्फत उत्पादकत्व बढ़ाउनुपर्ने बताउनुभयो। कार्यक्रममा उत्कृष्ट धान उत्पादक किसान रैथाने धान संरक्षक संस्था योगदानकर्ता वैज्ञानिक र कृषि पत्रकारलाई सम्मान गरिएको छ। आजका दिन किसान हिलो खेल्दै असारे गीत गाउँदै र धान रोप्दै हर्ष उल्लासका साथ यो उत्सव मनाइरहेका छन्।
1: यसैबीच असार पन्ध्रको धान दिवससम्ममा देशभरि 13.49% मात्र धान रोपाई भएको कृषि विभागले जनाएको छ। गएको वर्ष यही समयसम्ममा 15.62% क्षेत्रमा रोपाई भइसकेको थियो। यसपालि वर्षा कम भएकाले रोपाई पनि कम भएको हो। यसपालि सबैभन्दा धेरै गण्डकी प्रदेशमा 25% रोपाई भइसकेको छ भने धानको भण्डारण मानिने मधेसमा 5% भन्दा कम रोपाई भएको छ। नेपालमा कुल 13,82,000 हेक्टर क्षेत्रमा धान रोपाई गरिन्छ। विभागले यस वर्ष झण्डै 60,00,000 मेट्रिक टन धान उत्पादनको लक्ष्य राखेको छ। विभागको तथ्याङ्क अनुसार नेपालको कुल गृहस्थ उत्पादन 66 खर्ब रूपियाँ मध्ये धान बाली उत्पादनले मात्रै 2 खर्ब रूपियाँको योगदान दिएको छ। नेपालमा वार्षिक झण्डै 70,00,000 मेट्रिक टन आवश्यक रहेकोमा नेपालको उत्पादनले झण्डै 10,00,000 मेट्रिक टन उपभोग अपोग हुने देखिन्छ।
0: यसैबीच नेपाली समाजमा असार 15 गतेलाई दही चिउरा खाने पर्वका रूपमा समेत लिइन्छ। मानो रोपेर मुरी फलाउने यो महत्वपूर्ण समयमा किसान दिनभर खेतको काममा व्यस्त हुने र ऊर्जाका लागि दही चिउरा खाने मौलिक परम्परा रहिआएको छ। दही चिउरा खाने परम्पराका कारण असार 15 गते बजारमा दहीको माग अरू बेला भन्दा उल्लेख्य रूपमा बढ़ने गर्दछ। आज झण्डै 75,00,000 लिटर दही झण्डै 1 अर्ब रूपियाँ बराबरको खपत भएको नेपाल डेरी एसोसिएशनले जनाएको छ। तर कृषि प्रधान देश भए पनि पछिल्ला वर्षहरूमा गाई भैंसी पाल्ने परम्परागत किसानको संख्या घट्दै गएको छ। केही वर्ष अघि दहीका लागि अग्रिम अर्डर गर्नुपर्ने वा घरमै दही जमाउनु पर्ने अवस्था थियो भने अहिले सहज रूपमा बजारमा उपलब्ध हुन थालेको छ। परम्परागत रूपमा गाई भैंसी पाल्ने किसानको संख्या घटिरहेका बेला बजार माग धान्ने गरी दही उत्पादन कसरी भइरहेको छ भनेर हामीले नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रहलाद दाहाललाई सोधेका छौं।
2: पहिला पहिला चाहिँ इन्डिभिजुअल घरमा एक एकजनाले निर्वाहमुखी तरिकाले पशुपालन गर्नुहुन्थ्यो, होइन? त्यो बेला मात्र चाहिँ धेरै थियो, संख्या धेरै थिए किसानको, र अहिले चाहिँ अलिकति व्यावसायिक रूपमा पशुपालन गर्ने र एउटै घरमा 4-5 अब 10-15 पनि व्यावसायिक रूपले गाई भैँसीहरू पाल्ने हुँदाखेरि लगभग किसानको संख्या घटे तापनि गाई भैँसीको संख्या चाहिँ घटेको छैन। र अनि पहिला चाहिँ तपाईँको लोकल गाई भैँसीहरू हुन्थे अनि एउटा गाई भैँसीले कम दुध दिने हुन्थ्यो भने अहिले पछिल्लो समय चाहिँ अब हाइब्रिड विकसित खालका गाई भैँसीहरू उपलब्ध छन् अहिले, होइन? अब सेक सिमेन्ट पनि त्यही खालको उपलब्ध छ। यतातिर माग बढी भए तापनि यता उत्पादनको माग पनि पूरा भएको छ।
1: दही उत्पादन गर्न पनि यो पाउडर दुधको पनि प्रयोग भइरहेको छ भन्ने कुराहरू चर्चाहरू पनि आइरहेको हुन्छ, त्यो चाहिँ कस्तो हो खासमा?
2: पाउडर दुध चाहिँ हामीले अब यसलाई नकारात्मक रूपले हामीले बुझिरहेको छौँ, होइन? पाउडर दुध नकारात्मक रूपले बुझिदिनु भएन पाउडर दुधलाई। त्यो चाहिँ दुधबाटै ड्राई गरेर बनाएको पाउडर हो, होइन? हामीले दुध बढी भएको बेलामा त्यसलाई पाउडर बनाएर राख्ने र अनि हामीलाई आवश्यक परेको बेलामा त्यसलाई फेरि लिक्विड बनाएर हामीले प्रयोग गर्ने हो, होइन? त्यसै गरी यस्तो बढी माग भएको बेलामा चाहिँ हामीले यसरी यो पाउडर दुधलाई प्रयोग गर्ने गर्छौँ। र दही बनाउन चाहिँ अहिलेपछि पनि हामीलाई पाउडर दुध चाहिन्छ। त्यसले गर्दाखेरि यो पाउडर भन्ने बित्तिकै मान्छेको एकदमै नकारात्मक सोच छ, होइन? त्यो सोचबाट हामी अलिक टाढा हुनुपर्छ। अहिले नेपालमै 10-11 त पाउडर दुधको कारखानाहरू नै छन् अहिले। त्यसले गर्दाखेरि हाम्रो नपुग माग चाहिँ हामी यताबाट पनि केही मात्रामा हामी थप प्रयोग गर्न सक्छौँ। अब पाउडर दुध मात्रको त दही बन्दैन, होइन? तर यसलाई हामीले 25%, 30%, 40%सम्म हामी प्रयोग गर्न सक्छौँ। र यो दुध नै हो, केही फरक पर्दैन।
1: यो गुणस्तर र स्वच्छतालाई चाहिँ कसरी कायम राख्ने गरिएको छ यसको?
2: अनि यसमा हामीले कुनै दुविधा मान्नै पर्दैन, किनभने खाद्य तथा खोज नियन्त्रण विभागबाट अनुमति प्राप्त गरेर हामीले हाम्रो अत्याधुनिक प्लान्टबाट हामीले दही दुधहरू बनाउँछौँ, होइन? त्यसले गर्दाखेरि हाम्रो बजारमा हामीले एकदमै गुणस्तरयुक्त सामानहरू पठाउँछौँ। ढुक्क भएर आम उपभोक्ताहरूलाई दुध तथा दुग्ध पदार्थ सेवन गर्दाखेरि हामीले जहिले पनि उहाँहरूलाई गर्नको लागि आह्वान गरेका छौँ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले पनि दुग्धजन्य पदार्थको प्रचार गर्नुभएको थियो, त्यस्तै महाधिवेशनमा पनि चितवनमा पनि मही चाहिँ व्यापक बिक्री भयो भन्ने कुराहरू पनि आइरहेको थियो। त्यो घटना पछि अथवा भनौँ त्यस्तै खालका गतिविधिहरूले चाहिँ यो बजारमा चाहिँ कस्तो प्रभाव पारेको छ?
2: देशको अब विशिष्ट व्यक्तित्वहरूले चाहिँ कुनै पनि कुराहरूको प्रयोग गरिदिइसकेपछि त्यसलाई महत्व दिइसकेपछि त्यसको उपभोग बढ्नु स्वाभाविक हो, होइन? त्यसै गरी अहिले प्रधानमन्त्रीज्यूले चाहिँ अब चिज, होइन, मही दही दुधहरू सेवन गर्न थालिसकेपछि त्यो प्रचार प्रसार भएपछि चाहिँ स्वतः रूपले बजार यसको विस्तार भएको छ, बढेको छ। यो बढ्यो भने हुन्छ, तपाईँको कार्यक्रमहरूमा चाहिँ अन्य पेय पदार्थ अथवा मैले स्थान पाउने बिहा भोज भतेर सेमिनार गोष्ठी, होइन, सिंहदरबारमा जानुभयो भने तपाईँ अहिले मही पाउनुहुन्छ। त्यसले गर्दाखेरि प्रचार प्रसार भयो भने र त्यसको महत्व बुझाउन सकियो भने त्यो कुराहरूको खपत बढी हुन्छ, यो स्वाभाविक रूपमा लिन्छ हामीहरूलाई।
0: उहाँहुन्थ्यो नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रहलाद दाहाल। यसैबीच आज भक्तपुरको प्रसिद्ध जुजुधौको माग अत्यधिक बढ़ेको छ। जुजुधौ व्यवसायी संघका अध्यक्ष कृष्ण गोपाल सैजीको अनुसार आज एकै दिन 1,00,000 लिटर भन्दा बढ़ी जुजुधौ बिक्री भएको छ। माटोको कतारोमा परम्परागत शैलीमा बनाएको दही प्रति लिटर 250 रुपियाँमा बिक्री भइरहेको छ, तर मेसिन र फ्रिजमा जमाएको दहीलाई समेत जुजुधौ नाम दिएर बिक्री गर्न थालिएकोले यसको गुणस्तर र साग घट्दै गएको भन्दै व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन्। मल्लकालमा राजाले समेत भक्तपुरको दही खाने हुँदा भक्तपुरको दहीलाई दहीको राजा अर्थात जुजुधौ भनिएको हो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
9: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आज राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरी मनाइयो। देशभर 14% भन्दा पनि कम रोपाई, असार 15 गते दही खपत उच्च, 1 अर्ब रूपियाँ बराबरको कारोबार भएको अनुमान, व्यावसायिक पशुपालनले माग धान्दै भक्तपुरमा जुजुधौको माग उच्च लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी खबर, जल तथा मौसम विज्ञान विभागले भोलि र पर्सी केही ठाउँमा मुसलधारे वर्षा हुने सम्भावना रहेको बताएपछि विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सचेत रहन सबैलाई अनुरोध गरेको छ। प्राधिकरणले सूचना निकालेर सर्वसाधारण मानिसहरूलाई त्यसबारे सचेत गराउँदै आइपरेको खण्डमा विपदसँग जुझ्न आफूले तयारी गरिसकेको पनि बताएको हो। प्राधिकरणका अनुसार लामो समय चर्किएको गर्मीपछि मुसलधारे वर्षा हुँदा बाढ़ी पहिरो जस्ता विपद निम्तन सक्ने चिन्ता छ। मौसम विभागको सूचना अनुसार भोलि र पर्सी मनसूनी गतिविधि बढ़न गई मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन वा चट्याङ सहित मुसलधारे वर्षाको सम्भावना छ। बंगालको खाड़ीमा विकसित हुने न्यूनचापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त हावाको प्रवाह बढ़ेको हो। केही ठाउँमा आरी घोप्टे वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ। प्राधिकरणले पूर्वी तथा पश्चिम तराईमा अलि बढ़ी सावधानी अपनाउन पनि भनेको छ। प्राधिकरणका अनुसार अबका केही दिन अकस्मात बाढ़ी पहिरो कटान गेग्रान बहाव शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिममा रहन्छ। प्राधिकरणले वर्षा र बाढ़ीबारे जानकारी दिन 1155 विपदमा मदत माग्न 1149 नेपाल प्रहरीको 100 र सशस्त्र प्रहरी बल नेपालको 1114 हटलाइन नम्बर मोबाइलमा सेभ गरी आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न पनि आग्रह गरेको छ। यसपालि नेपालमा मनसून जून 19 भित्रिएको हो। औसत मितिभन्दा 6 दिनपछि भित्रिएको मनसून प्रणालीले पर्याप्त वर्षा गराउन नसकेको बेला विभागले मुसलधारे वर्षा हुन लागेको भन्दै सूचना जारी गरेको हो। यसैबीच पछिल्लो 24 घण्टामा सुदूरपश्चिम कर्णाली र बागमतीका केही उच्च पहाड़ी तथा हिमाली क्षेत्र बाहेक देशका सबैजसो ठाउँमा पानी परेको छ। आज पश्चिम तराईमा पानी पनि राम्रो वर्षा भएको छ। यो हप्ता पर्याप्त वर्षा भएर धान रोपाईमा सहज हुने मौसमविदको भनाइ छ।
0: संघीय संसद सचिवालयले सांसदहरूलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ। सचिवालयको संसदीय प्रशिक्षण शाखाले संसद सचिवालय अन्तर्गतको विभिन्न महाशाखाहरूको कामबारे सांसदहरूलाई जानकारी गराउन प्रशिक्षण आयोजना गरेको हो। सांसदहरूलाई विधेयक र कानून निर्माण प्रक्रिया, संसदीय समिति प्रणाली र संसदीय निगरानी, संसदीय मर्यादा, संसदीय प्रक्रिया र अभ्यासबारे जानकारी गराउने सचिवालयले जनाएको छ। 2 दिने प्रशिक्षण कार्यक्रम सिंहदरबारमा रहेको निर्माणाधीन संघीय संसद सचिवालयको नयाँ भवनकै बहुद्देशीय हलमा सञ्चालन भइरहेको छ। यसैबीच अभिमुखीकरणको उद्घाटन समारोहमा बोल्दै सभामुख डोलप्रसाद अरियालले नागरिकको मूल्याङ्कनमा अब्बल हुने गरी आफ्ना गतिविधि अघि बढ़ाउन सांसदहरूलाई निर्देशन दिनुभयो। सांसदहरू नागरिकले मत दिएर पठाएका जिम्मेवार नागरिक भएको हुनाले आम नागरिकको मूल्याङ्कनमा अब्बल हुने गरी व्यवहार देखाउनुपर्ने उहाँको भनाई छ। अभिमुखीकरण कार्यक्रमबाट सिकेर सांसदहरूले आफ्नो भूमिकालाई प्रभावकारी बनाउने विश्वास रहेको भन्दै सभामुख अरियालले अभिमुखीकरण कार्यक्रममा सबै सांसदहरूको उपस्थिति नभएकोमा असन्तुष्टि समेत व्यक्त गर्नुभयो।
1: सरकारले जनताको जलविद्युत कार्यक्रम मार्फत अगाडि बढ़ाएको जगदुल्ला जलविद्युत आयोजनाको भौतिक निर्माण कार्य शुरू भएको छ। मुख्य निर्माण व्यवसायीसँग सम्झौता भएसँगै काम अगाडि बढ़ेको जगदुल्ला हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत संजय सापकोटाले जानकारी दिनुभयो। 106 मेगावाट क्षमताको यो आयोजना सरकारी स्वामित्व, स्थानीय सहभागिता र स्वदेशी वित्तीय स्रोतको संयोजनमा निर्माण हुने देशकै नमूना परियोजना हो। कम्पनीले जगदुल्ला र जगदुल्ला ए दुवै आयोजनाबाट कुल 230 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ। डोल्पाको जगदुल्ला तथा मुड्केचुला गाउँपालिका क्षेत्रमा दुई अर्ध जलाशयुक्त आयोजना निर्माण भइरहेको हो। आयोजनाले विद्युत उत्पादनका साथसाथै डोल्पाको पूर्वाधार विकासमा उल्लेखनीय योगदान पुर्याइसकेको छ। भेरी नदीमाथि 100 मिटर लामो पक्की पुल निर्माण, सड़क ट्र्याक र 10 बेली ब्रिजको जडानले स्थानीय बासिन्दाको जीवनयापनमा निकै सहजता आएको छ। नेपालगंजबाट डोल्पा पुग्न 3 भन्दा बढ़ी लाग्ने यात्रा अब एकै दिनमा सम्भव भएको छ। आयोजना संचालनपछि संघ, प्रदेश र पालिकाले वार्षिक झण्डै 38 करोड़ रूपियाँ रोयल्टी पाउनेछन्। आयोजनामा झण्डै 16 अर्ब 66 करोड़ रूपियाँ स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी जुटाइएको छ।
0: सभामुख डोलप्रसाद अरियालले वर्षेनी उस्तै प्रकृतिका बेरोजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिकोणले गम्भीर चिन्ताको विषय भएको बताउनु भएको छ। महालेखा परीक्षकको कार्यालयको 68 वार्षिक उत्सवमा बोल्दै सभामुख अरियालले औल्याएका बेरोजुहरूको समयमै फर्सुट गर्नु र भविष्यमा बेरोजु नै नआउने गरी वित्तीय व्यवस्थापनमा सुधार ल्याउनु तीनै तहका सरकार र सम्बन्धित पदाधिकारीको साझा जिम्मेवारी रहेकोमा जोड़ दिनुभयो। उहाँले नेपालको लेखा परीक्षण प्रणालीलाई आधुनिक सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ताको उपयोगबाट थप परिष्कृत गर्न आवश्यक रहेको पनि बताउनुभयो। महालेखा परीक्षक तोयम रायले लेखा परीक्षण कार्यलाई गुणस्तरीय र पारदर्शी बनाउन विभिन्न सुधारका प्रयास थालेको दावी गर्नुभयो। महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 94 अर्ब भन्दा बढ़ीको लेखा परीक्षण भएकोमा 88 अर्ब रूपियाँ भन्दा बढ़ीको बेरोजी औल्याएको छ। कार्यक्रममा लगती बेरोजी नभएका महाभारत, महाशिला र ध्रुकोट गाउँपालिकालाई सम्मान गरिएको छ।
1: शेयर बजार लगातार 6 कारोबार दिन घटेको छ। हप्ताको पहिलो कारोबार दिन शेयर बजार परिसूचक नेप्से आज 16.54 अंकले घटेर 2632.96 बिन्दुमा छरेको छ। नेप्से गएको हप्ताभरि नै घटेको थियो। आज सबै समूहको सूचक घटेकोमा फाइनान्स, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा समूहको सूचक 1% भन्दा धेरैले ओह्रालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 3.94 अर्ब करोड़को कारोबार भएकोमा आज 351 कम्पनीका 76,99,000 कित्ता शेयर 2.67 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ। यसैबीच अर्थमन्त्री सोडिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष गोपाल प्रसाद भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न निर्देशन दिनुभएको छ। नवनियुक्त अध्यक्ष भट्टलाई मन्त्रालयमा पद तथा गोपनीयताको शपथ गराउँदै अर्थमन्त्री वाग्लेले कुनै पनि प्रकारका लोभ र प्रलोभनबाट टाढा रहेर काम गर्न पनि निर्देशन दिनुभयो। बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाथि त्रास सृजना गरिएको भन्दै अर्थमन्त्री वाग्लेले त्यसलाई चिर्न पनि अध्यक्ष भट्टलाई निर्देशन दिनुभयो। असार 5 बसेको मन्त्री परिषद बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो।
0: विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उप प्रधानमन्त्री विष्णु पौडेल विरूद्ध 3 म्याद थप गरेको छ। सम्पत्ति शुद्धिकरण मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका पौडेललाई आज म्याद थपका लागि सम्पत्ति शुद्धिकरण विभागले विशेष अदालतमा पेश गरेको थियो। न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले म्याद थपको अनुमति दिएको हो। पौडेललाई सम्पत्ति शुद्धिकरण विभागको पत्र अनुसार प्रहरीले असार 8 सुर्खेतबाट पक्राउ गरेको हो। पौडेललाई शेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरेको विभागले जनाएको छ।
1: त्रिभुवन विश्वविद्यालय को विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आफ्ना माताहतका विभाग र क्याम्पसहरूलाई दलीय विद्यार्थी संगठनको संरचना हटाउन निर्देशन दिएको छ। सरकारको सहयोगी कार्यसूची अनुसार 60 दिनभित्र दलीय विद्यार्थी संगठनको संरचना हटाउने र 90 दिनभित्र विद्यार्थी काउन्सिलले संयन्त्र विकास गर्नुपर्ने व्यवस्था गरेको छ। शिक्षा मन्त्रालयले विश्वविद्यालय अनुदान आयोग मार्फत यो कार्यसूची कार्यान्वयन गर्न आग्रह गरेपछि यो निर्देशन जारी भएको हो। सरकारले विश्वविद्यालय सम्बन्धी अध्यादेश मार्फत विश्वविद्यालय सभामा स्वतन्त्र विद्यार्थी युनियनको प्रतिनिधित्व सम्बन्धी व्यवस्था निलम्बन गरेको छ। विद्यार्थी संगठनहरूले सरकारको यस निर्णयको विरोध गर्दै आएका छन्।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
4: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
10: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
11: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
12: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। नेपालको उत्तरी नाका रसुवागढ़ीमा रहेको मितेरी पुलबाट आज र भोलिका लागि मालवाहक गाड़ीको आवत जावत रोकिएको छ। त्यहाँ रहेको बेलीब्रिजबाट वर्षायाममा गाड़ी चलाउन मिल्ने वा नमिल्ने बारे प्राविधिक जाँच गर्नको लागि आज र भोलि मालवाहक गाड़ी चलाउन रोक लगाएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिनुभयो। स्थानीय बासिन्दा र मानसरोवर कैलाशका यात्रुलाई भने आवत जावतमा कुनै असहज नहुने प्रजीय पन्थीले बताउनुभयो। अघिल्लो वर्षको असार 24 गते आएको लेदो सहितको बाढ़ीले पक्की पुल बगाएपछि तत्काल सञ्चालन गर्न बेलीब्रिज जडान गरिएको थियो।
0: धनकुटामा प्रहरीले आज एकै दिन 795 किलो गाजा बरामद गर्दै दुईवटा गाड़ी सहित दुईजनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार धनकुटाबाट धरानतर्फ जाँदै गरेको मिनी ट्रकबाट साँगुरीगढ़ी गाउँपालिका 6 कोलबोटेमा बिहान 775 किलो गाजा बरामद भएको हो। ट्रकमा 25 प्याकेटमा प्रति प्याकेट 31 किलोका दरले गाजा लोड गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। ट्रकका चालक धनकुटाको पाखरीवास नगरपालिका घरमै इटहरी बस्दै आएका परीक्षण कुंवर पक्राउ परेका छन्। यस्तै साँगुरीगढी गाउँपालिका नम्बर 7 लुम्फाजुङबाट मोटरसाइकलमा ल्याउँदै गरेको 20 किलो गाजासहित विशेषकारीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
1: पूर्वी नेपालको कोशी टप्पु वन्यजन्तु आरक्ष पर्यटनको उच्च सम्भावना बोके पनि अपेक्षित विकासबाट पछाडि रहेको छ। सुनसरी, सप्तरी र उदयपुर जिल्लामा फैलिएको यो आरक्षमा 535 प्रजातिका चराचुरुङ्गी, 42 प्रजातिका स्तनधारी र 141 प्रजातिका माछा पाइन्छन्। नेपालमा जंगली भैंसी अर्ना पाइने एकमात्र संरक्षित क्षेत्र रहेको आरक्षमा अहिले 498 वटा अर्ना छन्। रामसार सूचीमा सूचीकृत यो आरक्षमा गंगेटिक डल्फिन, घडियाल र मगर गोही पनि पाइन्छ। चराविज्ञ अनिश तिमल सिन्हाका अनुसार उत्तरी गोलार्धबाट आउने प्रवासी चराहरूको प्रमुख विश्राम स्थल रहेको कोशी टप्पु चरा अवलोकन सबैभन्दा ठूलो पर्यटन आकर्षण हो। आवश्यक पूर्वाधार प्रचार प्रसार र व्यवस्थापनमा ध्यान दिन सकिए कोशी टप्पु दक्षिण एसियाकै प्रमुख इको टुरिज्म गन्तव्य बन्न सक्ने विज्ञहरू बताउँछन्।
0: बाजुरा जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ। नौवटी पालिकामा जन्मेदेखि 15 महिना र 16 23 महिना मुनिका बालबालिकाले पूर्ण खोप पाएका कारण जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो। बाजुराका 1348 बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन्। पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका र पालिकाका स्वास्थ्य कर्मीहरूको महत्वपूर्ण भूमिका रहेको जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसी राम रोकायले बताउनुभयो।
1: भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड एमएसएसमा उत्कृष्ट भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्यांकनमा भरतपुर अस्पताल देशकै संघीय अस्पताल मध्ये 89 अंकसहित उत्कृष्ट बनेको हो। अस्पतालले 89 अंक प्राप्त गर्दै उत्कृष्ट बन्न सफल भएको हो। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान 77 अंकसहित दोस्रो, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान 71 अंकसहित तेस्रो भएका छन् भने पाटन अस्पतालको मापन भइरहेको जनाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका तर्फबाट संयोजक डाक्टर श्रीराम तिवारीले भरतपुर अस्पताल देशभरका 14 संघीय अस्पतालमा सेवा प्रवाहमा राम्रो रहेको बताउनुभयो।
0: नेपाल दर्पणमा अब विदेशका खबर। पाकिस्तानी सेनाले अफगानिस्तानका 3 प्रान्तमा गरेको हवाई आक्रमणमा कम्तीमा 36 सर्वसाधारणको ज्यान गएको छ। अरू 158 जना भन्दा बढ़ी घाइते भएका छन्। गैराती पक्तिका र कुनार प्रान्तमा यो आक्रमण भएको अफगानिस्तान संचार माध्यमले जनाएका छन्। अफगानिस्तानबाट शस्त्र समूहले आफ्नो देशमा गरेका आक्रमणको जवाफमा यस्तो आक्रमण गरेको पाकिस्तानी संचार मन्त्री अताउल्लाह तरारले दावी गर्नुभएको छ। केही दिन अघि पाकिस्तानको कराँचीमा रहेको अर्धसैनिक बल मुख्यालयमा आक्रमण भई 3 सैनिकको ज्यान गएको थियो। त्यो आक्रमणको जिम्मेवारी जमात उल अहरार समूहले लिएको थियो। अफगानिस्तानको तालिबान सरकारले यो आक्रमणको कड़ा निन्दा गर्दै यसलाई सर्वसाधारणको क्रूर हत्या भनेको छ। पाकिस्तानले फेब्रुअरी 21 तारीकमा अफगानिस्तानसँग खुल्ला युद्धको घोषणा गरेको थियो। चीनको मध्यस्थतामा वार्ता भए पनि युद्ध अन्त्य हुन सकेको छैन।
1: भेनेजुएलामा विनाशकारी भूकम्प गएको 32 घण्टापछि भग्नावशेषबाट 18 दिनका नवजात शिशु र उनकी आमाको जीवितै उद्धार भएको छ। भूकम्पका बेला अपार्टमेन्टको 8 तलामा रहेकी दयाना पातिनो र उनका शिशुलाई उद्धार कर्मीहरूले पूरै भत्किएको संरचनाबाट उद्धार गरेका बीबीसीले जनाएको छ। बीबीसीसँग कुरा गर्दै पातिनोले जमीन मुनि पुरिदा आफ्नो सानो छोरालाई छातीमा टाँसेर उद्धार कर्मी आउने प्रतीक्षामा प्रार्थना गरिरहेको बताउनुभयो। उहाँका अनुसार भूकम्प आउँदा भाडा माझ्दै गरेकोमा तत्कालले बच्चालाई काखमा लिनुभयो। शुरूमा हावामा उड़िरहेको जस्तो महसुस भएकोमा पछि फर्निचरहरूको बीचमा थिचिनुभयो। फर्निचरको आड पाएपछि 32 एक मिनटपछि ननिदाई शिशुलाई छातीमा टाँसेर श्वास फेरि नफेरेको थाहा पाउन उहाँको नाक छोराको नाक जाँच गरिरहेको उहाँले बताउनुभयो। भेनेजुएलामा गएको बुधबार बिहान 7.2 र 7.5 म्याग्नेच्युडका 2 शक्तिशाली भूकम्पले कम्तीमा 1500 जनाको ज्यान गएको पुष्टि भएको छ। झण्डै 50,000 जना मानिस हराइरहेको अनुमान छ। भेनेजुएलाको यो विपदमा एउटा नवजात शिशु अहिले सिंगो भेनेजुएलाको आशाको किरण बनेको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति पाउने 11 5 पटकको च्याम्पियन ब्राजिल र जापान बीच खेल हुँदैछ। यो खेल अमेरिकाको हस्टन रंगशालामा हुनेछ। ब्राजिल समूह सीको विजेता र जापान समूह एफको उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेका हुन्। सन् 2006 विश्वकपमा ब्राजिलले जापानलाई 4-1 गोलले हराएको थियो भने गएको अक्टोबरमा भएको मैत्रीपूर्ण खेलमा जापानले 3-2 गोलले ब्राजिललाई हराउँदै ऐतिहासिक जित हासिल गरेको थियो। जापान विश्वकपमा अहिलेसम्म प्री क्वार्टर फाइनल भन्दा अगाडि पुग्न सकेको छैन। यस्तै भोलि बिहान 2:15 अमेरिकाको बोस्टनमा 4 पटकको विजेता जर्मनी र पारोग्वे बीच खेल हुनेछ। सन् 2002 यी दुई टोली बीच भएको विश्वकपमा जर्मनीले 1-0 जित हासिल गरेको थियो। यसैगरी भोलि बिहान 7:15 मेक्सिको मोन्टेरीमा नेदरल्याण्ड्स र मोरक्को बीच खेल हुनेछ। सन् 1994 यी दुई टोली बीच भएको खेलमा नेदरल्याण्ड्स 2-1 विजय भएको थियो। विश्वकपका यी तीनवटै खेल नेपाली दर्शकका लागि अत्यन्त रोमाञ्चक हुने अपेक्षा छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि पटक।
1: आज राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरी मनाइयो। देशभर 14% भन्दा पनि कम रोपाई। असार 15 दही खपत उच्च। 1 अर्बको कारोबारको अनुमान। व्यावसायिक पशुपालनले माग धान्दै।
0: भोलि र पर्सि मुसलधारे वर्षाको सम्भावना। केही ठाउँमा आरी गोप्ते वर्षा पनि हुन सक्ने। पूर्व तयारी र सतर्कता अपनाउन प्राधिकरणको आग्रह।
1: विधेयक र कानून निर्माण बारे सांसदहरूलाई संसद सचिवालयको अभिमुखीकरण। कानून बनाउने व्यक्तिको व्यवहार राम्रो हुनुपर्नेमा सभामुख अर्यालको जोड।
0: पाकिस्तानी हवाई आक्रमणमा अफगानिस्तानमा 36 ज्यान गयो। 158 जना भन्दा धेरै घाइते।
1: र विश्वकप फुटबलमा आज राति 5 पटकको विजेता ब्राजिल र जापान खेल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बसेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: कडानीमा 28% धान रोपाई, जुम्लामा 95% सकियो, सुर्खेत र दैलेख पानी हुन रोपाई,
1: कालीकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा, कर्णालीमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको जिल्लाको संख्या 3 पुग्यो,
0: भोलि र पर्सि भारी वर्षासँगै बाढ़ी पहिरोको जोखिम, सावधानी अप्नाउन मौसमविदको आग्रह,
1: र दक्षिण अफ्रिकालाई हराउँदै क्यानाडा पहिलो पटक विश्वकप प्री क्वार्टर फाइनलमा प्रवेश, आज राति ब्राजिल र जापान भेट्दै।
0: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई साँझ 6:30 बजेको भेरी खबरबाट डिलु राउत र दीपा कोइरेलाको नमस्कार। तपाईँ हामीलाई www.radiobheri.com.np हाम्रो पात्रो र सबै यात्रा एप्समा पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नारासहित आज 23 राष्ट्रिय धान दिवस तथा रूपाई महोत्सव कर्णालीमा पनि विभिन्न कार्यक्रमहरू मनाइएको छ। यसै अवसरमा सुर्खेतको दशरथपुरमा रहेको

0: धान उत्पादन भएको छ। तर प्रदेशको करिब 16,88,412 जनसंख्याका लागि वार्षिक करिब 3,44,324 मेट्रिक टन खाद्यान्न आवश्यक पर्ने भएकाले प्रदेश अझै खाद्यान्नमा आत्मनिर्भर हुन सकेको छैन। आर्थिक वर्ष 2079-80 तथ्याङ्क अनुसार प्रदेशमा खुद उपभोग योग्य खाद्यान्न उत्पादन 3,20,890 मेट्रिक टन मात्र रहेको थियो। यस आधारमा कर्णालीमा वार्षिक करिब 23,443 मेट्रिक टन खाद्यान्न अभाव रहेको देखिएको छ। यसैबीच चालु वर्षको धान रोपाई पनि तीव्र रूपमा अघि बढ़िरहेको छ।
1: यसै आज दही चिउरा खाएर असार 15 मनाइएको छ। कामको चटारोले थकित भएका किसानले शक्ति प्राप्तिका लागि दही चिउरा खाने चलन छ। गर्मी र खेतीपातीको कामको बेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार 15 नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा समेत लिइन्छ। खेतीपाती बाहेक अरू पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाएर असार 15 मनाउने गर्दछन्।
0: बाँकेमा क्रियाशील मानव अधिकार कर्मी तथा नागरिक संघ संस्थाका अगुवाहरूले राष्ट्रिय धान दिवसलाई सरकारले औपचारिकतामा सीमित गरेको भन्दै किसानका आधारभूत अधिकार सुनिश्चित गर्न माग गरेको छ। असार 15 अर्थात राष्ट्रिय धान दिवस तथा रोपाई दिवसको अवसरमा संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले धान रोपाईको मुख्य सिजनमै किसानले मल बिउ सिंचाई कृषि ऋण र बजार व्यवस्थापनको अभाव झेल्नु परेको भन्दै तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका हुन्। विज्ञप्तिमा नेपालको कृषि क्षेत्र राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड र अधिकांश नागरिकको जीविकोपार्जनको मुख्य आधार भए पनि किसानहरू अझै आधारभूत आवश्यकताबाट वञ्चित रहेको उल्लेख गरिएको छ। मानव रोपेर मूल्य उब्जाउने महत्वपूर्ण समयमा रासायनिक मलको अभाव, गुणस्तरीय बिउ बिजन नपाइनु, सिंचाई सुविधाको कमी तथा कृषि उत्पादनको उचित बजार व्यवस्थापन नहुनु दुःखद भएको उनीहरूको भनाई छ। मानव अधिकार कर्मीहरूले यी समस्याले किसानहरूको सम्मान पूर्व बाचो पाउने अधिकार, खाद्य अधिकार र जीविकोपार्जनको अधिकारमा प्रत्यक्ष असर पारिरहेको उल्लेख गरेका छन्। नेपालको संविधानले खाद्य सम्बन्धी हक, रोजगारीको हक तथा सामाजिक न्यायलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै राज्यले किसानका नैसर्गिक अधिकारको संरक्षण र प्रवर्धन गर्नुपर्ने दायित्व रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
1: कालीकोट जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन्ना जिल्ला घोषणा गरिएको छ। जिल्लाका 9 स्थानीय तहलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरेको बताइएको छ। जिल्ला भरमा जन्मेदेखि 5 मुनिका बालबालिकालाई 9 वटा गर्भवतीका लागि 1 र किशोरीका लागि 1 गरी 11 खोप पाएको सुनिश्चित गरेको पूर्णखोप जिल्ला घोषणा गरेको जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर रत्नवीर सुनाले जिल्लालाई कर्णाली प्रदेशको 3 पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरेको बताउनुभयो। यसमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य कर्मी र स्थानीय तहको योगदान रहेको उहाँको भनाइ छ। जन्मेदेखि 15 महिनाभित्रका बालबालिकालाई विभिन्न रोगबाट बचाउन खोप तालिकामा उल्लेखित खोप लगाइसक्नुपर्ने भए पनि कुनै कारणले छुटेका 16-59 महिनाका बालबालिकालाई स्थानीय तहका स्वास्थ्य संस्था मार्फत खोजी गरेर खोप र खोज खोप अभियान मार्फत सबै खोपको मात्रा पूरा गरेपछि पूर्ण खोप सुनिश्चित घोषणा गरेको उहाँको भनाइ छ।
0: कर्णालीको हिमाली जिल्ला डोल्पाको मोटरसाइकल दुर्घटनामा परि घाइते भएका एकजनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। ठुलीभेरी नगरपालिका 6 खारखोलीमा मोटरसाइकल दुर्घटना हुँदा 2 घाइते भएका सर्जन विकलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरी प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो। जुम्ला स्थायी घर भई दुने बजारमा मोटरसाइकल ग्यारेज सञ्चालन गर्दै आएका 26 विकको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ। डोल्पाका डीएसपी अनिल राजगिरीले दुर्घटनामा घाइते भएका त्रिपुरा सुन्दरीका 28 गोपाल नेपालीको जिल्ला अस्पताल दुनैमा उपचार भइरहेको बताउनु भएको छ। गैराती करिब 8:30 सदरमुकाम दुनैबाट त्रिपुराकोटतर्फ जाँदै गरेको बा 54P66-86 नम्बरको मोटरसाइकल अनियन्त्रित भई सड़कबाट करिब 50 तल खसेको बताइएको छ। दुर्घटनापछि प्रहरी चौकी त्रिपुराकोट र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले दुवैजनाको उद्धार गरी जिल्ला अस्पताल

0: पछि प्रहरीलाई खबर गरेका थिए। सब खोलाको गहिरो खोल्साभित्र अड्किएको भौगोलिक अवस्था अत्यन्तै जोखिमपूर्ण रहेको तथा खोलाको बहाव बढेकाले हिजो दिनैभर प्रयास गर्दा पनि निकाल्न नसकिएको बताएको छ। आज सशस्त्र प्रहरीको बलको टोलीले उच्च जोखिम मोलेर सब बाहिर निकालेको हो।
1: यस्तै कुलदेवता पुज्न जाँदै गर्दा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ। सुर्खेतको पञ्चपुरी नगरपालिका का लोकबहादुर सुनारको 55 वर्ष काकुली बाद बस्ने नौको भीरबाट लोडेर ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्र सिंह बोहराले सुनारको पञ्चपुरी नगरपालिका साथमा रहेको पोल्टे भीरमा छिप्पिएर ज्यान गएको बताउनु भएको छ। सुनार श्रीमती छोरा र बुहारीसँगै घरबाट अछामको तुर्माखात गाउँपालिका 4 जुएतर्फ कुलदेवताको पूजाका लागि पैदल यात्रा गर्दै हुनुहुन्थ्यो। उहाँको शव सड़कबाट करिब 300 मिटर तल भेटिएको प्रहरीले जनाएको छ।
0: भेरी खबरमा खबरको सिलसिला जारी नै छ। लाभनीय छोटो विश्राम।
2: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
3: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको सुरुवात सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
4: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
2: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोत को विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
4: डढेलोले वन्यजन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
3: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
2: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
4: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउँ।
3: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
5: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
6: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
5: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
4: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।

0: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके
1: डाक्टर अनिल कुमार चौधरी कल्सन्डेन आयुर्वेद विज्ञ नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक सम्पर्क नम्बर 98480 27590 र 081534328 फेरि सुन्नुहोस् है 98480 27590
2: यो हो तपाईँको आफ्नै रेडियो रेडियो टाइगर 99.2 मेगाहर्ज।
3: तपाईँले सबैको मन सुने रेडियो रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले कर्णालीमा 28% धान रोपाई, जुम्लामा 95% सकियो, सुर्खेत र दैलेखमा 9 रोपाई र कालीकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा। कर्णालीमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको जिल्लाको संख्या 3 पुग्यो लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी खबर। सुर्खेत सहित विभिन्न जिल्लामा गइराति र आज बिहान पानी परेपछि केही राहत भएको छ। मौसम पूर्वानुमान महाशाखाले बाँके, बर्दिया, दाङ लगायतका ठाउँमा ठूलो पानी परेको जनाएको छ। यस्तै लुम्बिनी प्रदेशका धेरै ठाउँमा, सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तथा कर्णाली प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा भएको छ। महाशाखाले आज बेलुका पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको भन्दै भोलि र पर्सि अझै ठूलो मुसलधारे पानी पर्ने जनाएको छ। लुम्बिनी सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई विभागका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित ठूलो वर्षा तथा एक दुई ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले क्षेत्र भोलि र पर्सि देशका विभिन्न ठाउँमा ठूलो वर्षा तथा एक दुई ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेको भन्दै आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन पनि आग्रह गरेको छ। प्राधिकरणले सूचना निकालेर अकस्मात बाढ़ी आउन सक्ने खोला तथा खहरेको बाटो हुँदै यात्रा गर्नेलाई सतर्कता अपनाउन पनि आग्रह गरेको छ। यस्तै पहिरोको जोखिममा रहेका ठाउँ तथा खोला नदी किनाराका बस्तीका बासिन्दालाई सतर्क रहन पनि प्राधिकरणले अनुरोध गरेको छ। महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका 35 भन्दा बढ़ी जिल्लाका ससाना नदी तथा खोलामा बहाव उल्लेख्य बढ़ने सम्भावना रहेको जनाएको छ। सुर्खेत, दैलेख, कालीकोट, जाजरकोट, रूकुम पश्चिम, दाङ, बाँके, बर्दिया, कैलाली, बैतडी, दार्चुला, डोटी, डडलदुरा र अछाम लगायतका जिल्लाका ससाना नदी तथा खोलामा बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। लुम्बिनी प्रदेशका अधिकांश ससाना नदी तथा खोलामा आकस्मिक रूपमा बहाव बढ़ने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही नदी तथा खोलामा पनि पानीको बहाव बढ़ने देखिएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।
3: विजयनगर नगरपालिकाका प्रमुख मनमाया ढकालले लोकतन्त्रको सुदृढीकरण र पारदर्शिताका लागि मीडियाको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ। प्रेस चौतारी नेपाल जिल्ला समिति सुर्खेत आयोजना गरेको स्थानीय तहमा सुशासन प्रवर्धन र विकासमा मीडियाको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। पत्रकारिता क्षेत्रमा समसामयिक मुद्दा, संचार माध्यमले भोगिरहेका चुनौती र पत्रकार र पत्रकारिताको समग्र विकासका सन्दर्भमा नगरपालिका सधैं अग्रणी भूमिकामा रहने उहाँले बताउनु भएको छ। लोकतन्त्र, सुशासन र पारदर्शी शासन व्यवस्थामा संचार क्षेत्र अपरिहार्य भएको भन्दै उहाँले आगामी दिनमा पनि सत्य तथ्यमा रहेमा कलम चलाउन आग्रह गर्नुभएको छ। नगर प्रमुख ढकालको नगरपालिकाले मीडिया क्षेत्रको सुदृढीकरण, पत्रकार सुरक्षाको प्रत्याभूति र संचार माध्यमको प्रवर्धन सम्बन्धी नीतिगत तथा कार्यक्रमगत व्यवस्थालाई थप व्यवस्थित बनाउने बताउनुभयो। नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष मधुवन विषयले पत्रकारले दुर्गम क्षेत्रसम्म पुगेर सूचना प्रवाह गरिरहेको र सरकार तथा आम जनतालाई जोड्ने काम गरिरहेकाले उनीहरूको आर्थिक सामाजिक सुरक्षामा स्थानीय सरकारले विशेष प्याकेज ल्याउन आवश्यक भएको बताउनुभयो। स्थानीय सरकारले पत्रकारको सिप अभिवृद्धि, सुरक्षाको प्रत्याभूति र स्थानीय संचारमा स्वस्थताको दिगोपनाका लागि विशेष कार्यक्रम ल्याउनु आवश्यक रहेको उल्लेख गर्नुभयो। प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य याम शर्माले सूचनाको पहुँच, पत्रकारिता अभ्यासको गुणस्तर र मीडिया हाउसहरूको सुदृढीकरणका लागि स्थानीय सरकारले दीर्घकालीन दृष्टिकोण बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष मुना हमालले पत्रकारिता क्षेत्रको विकासका लागि तीन तहका सरकार गम्भीर हुनुपर्ने बताउनुभयो। कार्यक्रममा सुर्खेतमा क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो। उनीहरूले तीन तहकै सरकार मीडिया मैत्री बन्नुपर्नेमा जोड़ दिँदै संघीय सरकारले गरेको मीडिया विरोधी निर्णय तत्काल खारेज गर्नुपर्ने बताएका छन्।
4: फेरि खबरमा खबरको सिलसिला अझै जारी छ। अल्ला भने अर्को छोटो विश्राम।
0: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखात च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाई सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छर्दा प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजी खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबिती धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुखद मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलेरिया रोड भुरीगाउँ बजार बर्दिया रोड राइटर सुनिता कुमारी साजी बम सम्पर्क मोबाइल नम्बर 9861443492 र 9915878917।
6: सबैजनालाई नमस्कार छ है।
7: नमस्कार।
6: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
8: यसका लक्षणहरू के हुन्?
6: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
8: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
6: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
8: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार आफन्त छिमेकी साथी सङ्गी सबैलाई सचेत गराउँ है।
6: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
9: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
0: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
2: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
10: प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू: अङ्ग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस2को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
10: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिनेट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51-960, 98-481-19336 र 98-488-9066।
4: सूचना
11: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
4: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपाट जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
11: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।

0: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
1: तपाईँले सबैको मन सुने रेडियो रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेवकहरू लगायत अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। सरकारले नागरिकको जलविद्युत कार्यक्रम अन्तर्गत अगाडि बढ़ाएको जल जगदुल्ला जगविद्युत आयोजनाको भौतिक निर्माण कार्य शुरू भएको छ। मुख्य निर्माण व्यवसायसँग सम्झौता भएसँगै काम अगाडि बढ़ेको जगदुल्ला हार्डवेयर पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले बताउनु भएको छ। 106 मेगावाट क्षमताको यो आयोजना सरकारी स्वामित्व, स्थानीय सहभागिता र स्वदेशी वित्तीय स्रोतको संयोजनमा निर्माण हुने देशकै नमूना परियोजना हो। कम्पनीले जगदुल्ला र जगदुल्ला ए दुवै आयोजनाबाट कुल 230 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ। डोल्पाको जगदुल्ला तथा मुर्केचुला गाउँपालिका क्षेत्रमा 2 अर्ध जलाशयुक्त आयोजना निर्माण भइरहेको छ। आयोजनाले विद्युत उत्पादनका साथसाथै डोल्पाको पूर्वाधार विकासमा उल्लेखनीय योगदान पुर्याइसकेको छ। भेरी नदीमाथि 100 मिटर लामो पक्की पुल निर्माण, सड़क ट्र्याक र 10 वटा बेली ब्रिजको जडानले स्थानीय बासिन्दाको जीवनयापनमा निकै सहजता आएको छ। नेपालगंजबाट डोल्पा पुग्न 3 दिनभन्दा धेरै लाग्ने यात्रा अब 1 दिनमा सम्भव भएको छ। आयोजना सञ्चालनपछि संघ प्रदेश र पालिकाले वार्षिक झण्डै 38 करोड़ रूपियाँ रोयल्टी पाउने भएका छन्। आयोजनामा झण्डै 16 अर्ब 66 करोड़ रूपियाँ स्वदेशी बैंक र वित्तीय संस्थाबाट ऋण लगानी जुटाइएको छ।
2: विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई थप 3 दिन हिरासतमा राख्न अनुमति दिएको छ। सम्पत्ति शुद्धिकरण मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका पौडेललाई आज बिहान थपका लागि सम्पत्ति शुद्धिकरण विभागले विशेष अदालतमा पेश गरेको थियो। न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले म्याद थपको अनुमति दिएको हो। पौडेललाई सम्पत्ति शुद्धिकरण विभागको पत्र अनुसार प्रहरीले असार 8 गते सुर्खेतबाट पक्राउ गरेको थियो। पौडेललाई शेयर कारोबार र सम्पत्ति शंकास्पद शुल्क अनुसन्धानको सिलसिलामा पक्राउ गरेको विभागले जनाएको छ।
1: धेरै खबरमा अब विदेशका खबर। मध्य पूर्वमा तनाव पुनः चर्किरहेका बेला इरानले बहराइनलाई कड़ा चेतावनी दिएको छ। इरानका सर्वोच्च नेताका वरिष्ठ सल्लाहकार अली अकबर बेलायती बहराइनमा आफ्नो सीमा ननाग्न र इरानलाई कठोर कदम चाल्न बाध्य नपार्न चेतावनी दिनुभएको छ। तस्नीम समाचार संस्थाका अनुसार उहाँले आफ्ना गतिविधिबारे सावधानी अप्नाउन आग्रह गर्दै कुनै पनि उक्साहटको जवाब इरानले कड़ा रूपमा दिने बताउनु भएको छ। अमेरिकाले आफ्नो विरूद्ध सैन्य कार्यवाही गर्न खाड़ी क्षेत्रमा रहेका आधारहरू प्रयोग गरेको आरोप इरानले लगाउँदै आएको छ। यसबीच अमेरिका र इरान बीच कतारको राजधानी दोहामा भएको वार्तामा दुवै पक्षले सैन्य आक्रमण रोक्ने र कूटनीतिक संवादलाई निरन्तरता दिने सहमति गरेका छन्। दुवै देशले प्रत्यक्ष सैन्य गतिविधि रोक्ने निर्णय गरेका र प्राविधिक तहका वार्तालाई निरन्तरता दिन सहमति भएका समाचार एजेन्सीहरूमा उल्लेख गरिएको छ। अहिलेको तनावको केन्द्रमा हरजुम जलमार्ग रहेको छ। व्यापारिक जहाजहरूको आगमन र सुरक्षा सम्बन्धी सम्झौताका विभिन्न व्याख्याका कारण दुवै पक्षबीच मतभेद रहेको छ।
2: मेरी खबरको अन्त्यमा अब खेल खबर। सह आयोजक क्यानाडा दक्षिण अफ्रिकालाई 1-0 पराजित गर्दै पहिलो पटक फिफा विश्वकप फुटबलको अन्तिम सरोमा पुगेको छ। लस एन्जलसमा भएको खेलमा क्यानाडाले ऐतिहासिक जित हात पारेको हो। तेस्रो पटक विश्वकप खेलिरहेको क्यानाडा यसअघि 2 पटक संरचनाबाटै बाहिरिएको थियो। क्यानाडासँग पराजित भइसके दक्षिण अफ्रिकाले फेरि क्वार्टर फाइनल पुग्ने अवसर समेत गुमाएको छ। क्यानाडासम्म बीमा दोस्रो भएर नकआउटमा पुग्दा दक्षिण अफ्रिकासम्म एबाट उपविजेता बन्दै नकआउट सरोमा पुगेको थियो। अब अन्तिम सरोमा क्यानाडाले मोरक्को तथा नेदरल्याण्ड्स मध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। यसैबीच विश्वकप फुटबलको राउण्ड 32 को दोस्रो चरणमा खेलमा आज राति जापान र ब्राजिल बीच खेल हुँदैछ।
1: खेल खबरसँगै साँझको भेरी खबर सकियो। जानु अघि अहिलेसम्मका मुख्य खबरका शीर्षक फेरि एकपटक। कर्णालीमा 28% धान रोपाई, जुम्लामा 95% सकियो। सुर्खेत र दैलेखमा न्यून रोपाई,
2: कालीकोट पूर्ण खोप सुनिश्चित तथा दिगुपना जिल्ला घोषणा प्रणालीमा पूर्ण खोप सुनिश्चित तथा दिगुपना घोषणा भएको जिल्लाको संख्या 3 पुग्यो।
1: भोलि र पछि भारी वर्षासँगै बाढ़ी पहिरोको जोखिम, सावधानी अपनाउन मौसमविदको आग्रह।
2: र दक्षिण अफ्रिकालाई हराउँदै क्यानाडा पहिलो पटक विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश, आज राति ब्राजिल र जापान भेट्दै।
1: हस् तैलाई साँझको भेरी खबर सकियो, भोलि बिहान 6:30 बजेको भेरी खबरमा फेरि भेट हुने रहेछ। तबसम्मका लागि समाचार कक्षका सबै सहकर्मी सहित डिलु राउत र दीपा कोइराला बिदा हुन्छौ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
3: यो हो रेडियो टाइगर 90.2 MHz।
4: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन्, थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
5: तपाईँ मात्रै चुरोट, सुरुती, गाँजा, फुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको सुरुती, फुकार, सेम्बहार, गाँजा, चुरोट खाई दीर्घ रोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
4: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
6: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
7: ए रामलौटन भाइ, के गर्दैछौ?
8: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी,
9: हजुर,
8: जाऊ त 2 गिलास चिया बनाएर ल्याऊ।
9: हस् बाबा।
7: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
8: 21 वर्ष कि पुगिन्, अब बिहे गर्ने उमेर पनि भयो। कोही असल केटा छ भने यसको कुरा चलाउनु पर्यो दाई।
7: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपटक कुरा चलाऊ त।
8: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौ कि?
7: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
8: ए कुरा त्यस्तो पो हो, अब त्यो कसरी थाहा पाउने त दाई?
7: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोग अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
8: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
10: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोराछोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
6: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
3: यो हो रेडियो टाइगर 90.2 MHz।

0: राम राम ओ नमस्कार रेडियो कार्यक्रम हमार खेती हमार कृषि में राम बहादुर थारू संग अंजना चौधरी के स्वागत बा। नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र संघकी समन्वयमा रेडियो टाइगर बर्दियासी उत्पादन गर्ल कृषि विशेष रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा कृषि प्रविधि सँगै सम्बन्धित मेरमेरिक जानकारी कृषक मुकनसम्म पुगाइला ओ कृषक मुक्र कति अहिले खेती प्रणालीमा आयल समस्या प्रश्न जिज्ञासा कृषक मुकनकी आशा अपेक्षा गुनासो ओ सुझाव सुनकी मेरमेरिक जानकारी देहना उद्देश्य से यी कार्यक्रम सञ्चालन कैगिलक हो।
1: यी कार्यक्रम महिनामा बिचो हरेक महिनाको 1 गते ओ 15 गते सन्ध्या 7 बजे से रेडियो टाइगर 900 गोडा बिउनेभाग बर्दिया ओ उस्तक अनलाइनमा tigerkhabar.com मोबाइल एप्लिकेशन हाम्रो पात्रो ओ रेडियो के फेसबुक पेजमा सोधे सुन सेक्जाइट उस्तक सम्वाद FM 98.3 MHz ओ अनलाइनमा onlinesambad.com मोबाइल एप्लिकेशन हाम्रो पात्रो ओ रेडियो के फेसबुक पेजमा सेफे सुन सिक्ने राति कार्यक्रम के फेरोस प्रसारण बिहान के 7 बजे सेफे सुन सिक्ने राति कार्यक्रममा राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र ओ कृषि क्षेत्र से सम्बन्धित विशेषज्ञ उपन संघ कृषक उपन के आशा अपेक्षा ओ गुनासो तथा सुझाव के सम्बोधन एवं कृषि क्षेत्र के मेरमेरिक जानकारी प्रसारण गराइने राति कृषि तथा पशुपन्छी हुकनके उत्पादकत्व ओ उत्पादन वृद्धि कैख कृषक समुदायके आय आर्जन ओ जीवन स्तर उठाके देशभरके कृषि क्षेत्रके त्योर उत्पादन बढाएका अनुसन्धान मसे विकसित प्रविधिके प्रकाशन प्रसारण ओ अभिलेखीकरण कैख संचार माध्यमके प्रयोग मसे प्रचार प्रसार प्रति कृषक ओ सरकारवाला हुकन सम पुगेना काम यी राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रके मुख्य उद्देश्य रहल बा।
0: नेपाल कृषि प्रधान देश हो जहाँ ग्रामीण समुदाय की मुख्य आय आर्जन के स्रोत कृषि पेशा रहल बा। एक ओर ग्रामीण आय आर्जन के स्रोत कृषि क्षेत्र भइल बा ओ कृषि सम्बन्धी प्राविधिक ज्ञान सहज और सरल तरीका से पुगैना परम्परागत प्रचार प्रसार के माध्यम ओथरा प्रभावकारी निर्देश कैलक अवस्था में नवीनतम प्रविधि मसे प्रचार प्रसार करकलाक आधुनिक तरीका मसे हाली ओ झट्ट सूचना पुगैना सूचना प्रविधि ओ संचार के माध्यम एकदम उपयोगी हुईना देखमिलक ओर से रेडियो टाइगर संग के सहकार्य में यी कार्यक्रम प्रसारण हुई बा।
1: सूचना ओ संचार प्रविधि से कृषक हुकन के आधुनिक खेती प्रणाली में सहज हिसाब से समय में आवश्यक सूचना ज्ञान ओ सिक्के पहुँच कराके उत्पादन वृद्धि करना मदद करना ओ समग्र कृषि विकास में खास भूमिका निर्वाह करन बा। कृषक के खेतबारी में सद्द दिन दसिन कुछ न कुछ प्राविधिक समस्या देखा पर्न हुलक ओसे वकर समाधान के लाग सूचना ओ संचार प्रविधि के प्रयोग से समय में समस्या के समाधान के उपाय कृषक ओ और सरकार वाला हुकन दिह सिकाय।
2: आज कार्यक्रम के कैसो भाग हो आज कार्यक्रम में धान दिवस के बारे में बातचीत कर लाती
3: रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा ठाकुर बाबा नगरपालिका का नगर प्रमुख तिलक राम लम्साल
4: स्वागत धन्यवाद बाबूजी।
3: आज असार 15 धान दिवस दही चिउरा खाने दिन सन्दर्भमा सम्पूर्ण स्थान दाजुभाइ
4: नेपाल सरकारले जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भर र समृद्धि भन्ने मूल नाराका सहित आज हामीले यो धान दिवस मनाउँदैछौँ 7/15 र खास गरेर नेपालीहरूले हिन्दू धर्मावलम्बीहरूले दही चिउरा पनि भनेर चाहिँ खाने दिन पनि भनेर यसलाई विशेष रूपमा मनाइने गर्छ। आज खासमा चाहिँ मुठी कसेर चाहिँ भोलिका लागि मुरी भित्राउने दिनको सुरुवात चाहिँ हो यो। यसलाई चाहिँ हामीले भव्य रूपमा चाहिँ आज यो जलेश्वर वेदाश्रमले भाडामा लिएको जग्गा खास त्यहाँ गएको बटुकहरूका लागि खाना लाई सहज होस् भन्ने उद्देश्यले हामीले आज यहाँ धान दिवस मनाएका छौँ। यो वर्षात नभएका कारण किसानहरूलाई असाध्यै खेरो अवस्था परेको छ। तथापि हिजबाट अलिकति केही बर्सात शुरू भएको अनुमान गर्न सकिन्छ। त्यसले गर्दा अब सबै किसानहरू चाहिँ आफ्नो खेतीपातीतिर धान रोपाईतिर फर्किनु भएको छ। आशा गरौं सबैको राम्रो होस्। खास गरेर बर्दिया जिल्ला धान उत्पादन हुने नेपालकै दोस्रो जिल्ला ठाकुरबाबा नगरपालिका बर्दिया जिल्लाको एउटा राम्रो उत्पादन हुने पालिका पनि हो। त्यस कारणले गर्दा यहाँ धेरै स्थानहरूमा त हाम्रो सिँचाई नहरहरू उपलब्धता छ। केही स्थानहरू केही वडाहरूमा सिँचाइ नभएका कारण आकाशे भर पर्नुपर्ने बाध्यता पनि छ। अहिले ड्युप ट्युबवेल स्यालो ट्युबवेल बोर्डिङहरूबाट पनि उहाँहरूले काम सुरुवात गर्नु भएको छ। सबैको राम्रो होस्, उन्नति होस्, प्रगति होस् भन्ने शुभकामना।
3: किसान दाजुभाइ तपाईँलाई के चाहिँ आग्रह गर्न चाहनुहुन्छ? जस्तै अहिले सिँचाइको समस्या, रासायनिक मलको समस्या, त्यसमा विकल्पका रूपमा अरू पनि प्रयोग गर्न सकिन्छ?
4: होइन, सबैभन्दा किसानलाई अप्ठ्यारो परेको रासायनिक मलले नै छ। हामीले हिजो जुन हिसाब जैविक मलको प्रयोग गर्दै आउँथ्यौँ त्यसलाई विस्थापन गर्दै फेरि रासायनिक मलतिर फर्क्यौँ, र अहिले यो रासायनिक मल अब हाम्रो देशमा उत्पादन नहुने नेपाल सरकारले बाहिरी देशहरूसँग खरिद प्रक्रिया मार्फत ल्याउनु पर्ने, त्यस कारणले गर्दा हरेक वर्ष चाहिँ यो मल आउन पनि क्वान्टिटी मात्रामा पनि नआउने, ल्याउनलाई पनि ढिलाइ हुने हुँदा किसानहरूको उत्पादनमा मार चाहिँ पक्कै परेको छ। अब यसलाई मेरो आग्रह के छ भने, सकिन्छ भने किसान दाजुभाइहरूले कम्तीमा पनि आफ्नो घरमा एक दुईवटा गाई भैँसीहरू पनि पाल्ने, त्यसले आफूलाई दुध लगायतका खानेकुराहरूलाई पनि उपलब्धता हुन्छ, र मलको पनि राम्रो व्यवस्थापन गर्न सकिन्छ। अब ठाकुरबाबा नगरपालिकाले कोरियन सरकारको सहयोगमा हामीले एउटा ठूलो प्राङ्गिक मल उद्योग स्थापना गर्दैछौँ। मलाई लाग्छ यो वर्ष चाहिँ सम्भवतः त्यसको सबै मेकानिकल पार्ट्सहरू कम्प्लिट हुन्छ होला, त्यो भयो भने पनि किसानहरूलाई अलिकता सहजता महसुस होला। धन्यवाद।
5: आजको रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा आज असार 15 धान दिवस ठाकुरबाबा नगरपालिका सहित देशभरका विभिन्न स्थानमा धान रोपेर मनाइएको छ। यसै सन्दर्भमा ठाकुरबाबा नगरपालिका कृषि शाखा प्रमुख ध्रुवराज बमसँग कुराकानी गर्न गइरहेका छौँ।
6: स्वागत छ यहाँलाई रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा।
7: हजुर नमस्कार।
6: आज धान दिवस,
7: हजुर,
6: सन्दर्भ धान दिवसकै अवसरमा कसरी मनाइयो र किसानहरूलाई योभन्दा अगाडि रोपिसक्नु भएका र अब आजबाट रोपाई सुरु गर्नुहुने किसानलाई?
7: यस वर्षको धान दिवस चाहिँ 23 राष्ट्रिय धान दिवस तथा नगर स्तरीय रोपाई महोत्सव हामीले ठाकुरबाबा नगरपालिकाको वार्ड नम्बर 5 बलकट्टीमा गुरुकुल जलेश्वर गुरुकुल विद्या आश्रम 4 बिघा जग्गामा हामीले करकमा लिएर खेती गर्दै हुनुहुन्छ, त्यसमा हामीले संयुक्त रूपमा मनायौं। यस वर्षको मूल नारा जलवायु मैत्री प्रविधिमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ हामीले सम्पन्न गर्यौं। यसमा चाहिँ विशेष गरेर नगरपालिका भरिबाट विभिन्न सरकारवाला व्यक्तित्वहरू, होइन, जनप्रतिनिधि, कर्मचारी, कृषक दाजुभाइ तथा दिदीबहिनीहरूलाई हामीले आमन्त्रण गरेका थियौँ। आमन्त्रण गरेर करिब 10 कट्ठामा हामीले सम्पन्न गर्यौँ। यसमा चाहिँ विशेष गरेर यो विगतलाई हेर्ने हो भने अलिक च्यालेन्ज पनि छ, एकदम सुक्खा खडेरी थियो। हिजोबाट अलिकता पानीले राहत गरेको छ। अब कहिलेकाहीँ एकदमै मुसलधारे वर्षा भइदिने, कहिलेकाहीँ एकदम सुक्खा खडेरी भइदिने जलवायुको पनि च्यालेन्ज छ। त्यसो भएको हुनाले किसान दाजुभाइ दिदीबहिनीहरूले यो वर्ष अलि सोचे अनुसारको मौसमले साथ दिन्न कि भन्ने पनि छ। एकदमै सावधानीका साथ आफ्नो तयार भएको धानको ब्याडहरूलाई हामीले रोप्नुपर्ने समयमै, होइन, यदि समयमा रोप्न समय छोप्न सकिएन भने उत्पादनमा पनि हरास आउने हुन्छ। त्यसो भएको हुनाले किसान दाजुभाइ दिदीबहिनीहरूले सावधानी पनि अपनाउनु पर्ने अवस्था छ। विशेष गरेर जलवायु, हाम्रो मूल नारा पनि जलवायुसँग सम्बन्धित छ। जलवायुले च्यालेन्ज गरिरहेको अवस्थामा चाहिँ मौसम अनुकूल हुने परिस्थिति त्यति देखिँदैन। त्यसो कारणले मौसमलाई हेरेर, मौसमलाई अनुमान गरेर किसान दाजुभाइ दिदीबहिनीहरूले आफ्नो धान खेतमा मुरी रोपेर, के अरे, माना रोपेर मुरी फलाउने जुन हाम्रो परम्परागत चलन छ, यसलाई चाहिँ सार्थक बनाउनको लागि किसान दाजुभाइ दिदीबहिनीहरूले मौसमलाई अनुकूलतामा परिणत गरेर सबै हाम्रो ठाकुरबाबावासी किसान दाजुभाइ दिदीबहिनीहरूलाई समयमा आफ्नो खेतबारीमा धान रोप्न आउन म अनुरोध पनि गर्न चाहन्छु।
6: रासायनिक मलको प्रयोग बढ्दो थियो होइन,
7: हजुर,
6: त्यसैमा पनि रासायनिक मलको अभाव देखिएको छ। विकल्पका रूपमा हामीले हल्का मल प्रयोग गर्न सक्छौँ। सिँचाइको कुरा छ, यहाँले अघि नै भने जस्तै वर्षा समयमा नहुने, होइन, खडेरीले गर्दाखेरि रोपाइमा पनि ध्यान दिनुपर्ने, बिउमा पनि ध्यान दिनुपर्ने, त्यो मलकै हिसाबमा समस्या भएको बेलामा विकल्पको रूपमा के हुन्छ?
7: धान बाली हाम्रो मुख्य वर्षभरिको मुख्य बाली चाहिँ धान हो, होइन, धानको लागि चाहिँ करिकरी हाम्रो ठाकुरबाबाको हकमा करिकरी 95% क्षेत्रफलमा चाहिँ धान खेती हुन्छ, होइन। यो धान खेतीको लागि किसान दाजुभाइ दिदीबहिनीहरूलाई कस्तो प्रचलन छ भने, अलि धेरै नै मल प्रयोग गर्यो भने धेरै फल्छ कि भन्ने भरम पनि छ। त्यसो हुनाले किसान दाजुभाइ दिदीबहिनीहरूलाई म सुझाव पनि दिन चाहन्छु, धान बालीको लागि सिफारिस दर हामीले हरेक सिलसिलामा, तालिमको सिलसिलामा भयो, होइन, समूहहरूका बैठकहरूमा पनि हामीले भन्ने गरेका छौँ। अब सिफारिस दर अनुसार मल पुग्यो भने धान पर्याप्त फलाउन सकिन्छ, होइन। अब त्यो पनि तपाईँको रासायनिक मलमै निर्भर हुनुपर्छ भन्ने छैन, होइन, रासायनिक मलको विकल्प तपाईँको गोबर मल भयो, कम्पोस्ट मल भयो, हरियो मलहरू ढैँचा पल्टाउने प्रचलन पनि अहिले पछिल्लो अवस्थामा छ। हामीले यो वर्ष पनि 400 केजी ढैँचाको बिउ हामीले किसानहरूलाई दिएका छौँ, होइन, त्यो पल्टायो भने नाइट्रोजनको आपूर्ति हुन्छ, त्यसले पनि सहज गर्छ, अलिक कम कटौती गर्छ रासायनिक मललाई। रसायनिक मलको विकल्पमा यी विधिहरू हुँदाहुँदै पनि हाम्रो ठाकुरबाबा नगरपालिकाले भविष्यको लागि चाहिँ गौशाला 700 गाई छ होइन, त्यो गौशाला व्यवस्थापन गरिरहेको छ, त्यसबाट उत्पादन हुने गोबर मललाई चाहिँ अलिकता उत्पादनमा जोड्ने हिसाबले होइन पाङ्गारिङ मल उत्पादन गर्ने कार्यक्रम अगाडि सारेको पनि छ। त्यो भयो भने एकदमै रासायनिक मल हामीलाई कम मात्रामा भए पनि पुग्छ। अहिले पछिल्लो अवस्थामा रासायनिक मल प्रयोग नगरे फल्दैन भन्ने पनि छ किसानहरूकोमा भरम। अनि कम्पोस्ट मल यदि हामीसँग पर्याप्त छ, गोबर मल छ भने काम एक उही नै हो। त्यसो भएको हुनाले मलको विकल्प, रासायनिक मलको विकल्प अन्य विधिहरू पनि थुप्रै छन् र सिफारिस दर अनुसार प्रयोग गर्नु सुझाव पनि दिन चाहन्छु। अत्यधिक मात्रामा प्रयोग गर्यो भने फेरि असर पनि गर्छ, फेरि नाइट्रोजन बढी भयो भने धान हल्क बढ्ने, हेर्नु ढल्ने समस्या, दाना नलाग्ने समस्या, यस्तो समस्याहरू पनि देखिन्छ। त्यो कुरालाई ख्याल गरेर किसान दाजुभाइ दिदीबहिनीहरूले आगामी दिनमा चाहिँ ठाकुरबाबा नगरपालिकाले जुन लक्ष्य लिएर अगाडि बढेको छ, प्राङ्गारिङ मल उत्पादन गर्दैछ, त्यसलाई चाहिँ हामीले कसरी जोड्न खोज्दैछौँ भने हाम्रो नगरपालिका स्तरमा सञ्जाल छ, किसानहरूको समूहहरू छ, उहाँहरूलाई चाहिँ प्राङ्गारिक मलसँग जोड्ने, उहाँहरूको खेतबारीमा भएको झारपात पात पतिङ्गर स्याउलाहरू भयो, बाली अवशेष भन्छौँ हामी, पराल छवाली होइन, मकैको ढोडहरू, त्यो सबै चिजहरू त्यहाँ प्राङ्गारिङ मल कारखाना हाम्रो वनकट्टीमा गौशालामा जोडिँदैछ, त्यहाँ ल्याउनुहुन्छ, त्यहाँ बेच्नुहुन्छ, त्यहाँ उत्पादन भएको मल चाहिँ अलि अत्याधुनिक प्रविधिमा उत्पादन हुँदैछ, अब 1-1.5 वर्ष लाग्ला, त्यो मल चाहिँ उहाँहरूले लिनुहुन्छ। त्यसो भएको खण्डमा चाहिँ दिगो हिसाबले हाम्रो माटो पनि मर्ने अवस्थामा पुगिसकेको छ, रासायनिक मल धेरै अत्याधिक प्रयोग गर्दाखेरि होइन, त्यसलाई माटोलाई जोगाउनको लागि त्यो अभियान हो हाम्रो पालिका।
6: अन्त्यमा सम्पूर्ण रेडियो सुन्ने श्रोता किसान दाजुभाइ दिदीबहिनीहरूलाई के चाहिँ आग्रह गर्न चाहनुहुन्छ?
7: सर्वप्रथम त म सम्पूर्ण ठाकुरबाबावासी किसान दाजुभाइ दिदीबहिनीहरूमा धान दिवसको शुभकामना व्यक्त गर्न चाहन्छु होइन। आज हामी जसरी यहाँ सामूहिक रूपमा धान दिवस तथा नगर स्तरीय रोपाई महोत्सव मनायौँ, यसमा चाहिँ नौवटा विधामा चाहिँ किसानहरू सम्मानित पनि हुनुभएको छ होइन, हुँदै हुनुहुन्छ। अनि त्यसरी उहाँहरूलाई हौसला प्रदान गर्नको लागि, प्रोत्साहन गर्नको लागि ठाकुरबाबा नगरपालिकाले लिएको लक्ष्य हो। अनि विभिन्न विधाहरूमा होइन उत्कृष्ट कृषक समूहहरू, उद्यमी, हाम्रो प्रत्येक वर्ष चाहिँ ठाकुरबाबा नगरपालिकामा कृषिमा योगदान दिने होइन, उत्पादनमा उत्पादकत्वमा वृद्धि गर्न योगदान दिने कृषकहरू मध्येबाट सर्वोत्कृष्ट एकजना किसान छान्दै आइरहेछौँ, सम्मान गर्दै आइरहेछौँ। यो वर्ष पनि हाम्रो एकजना किसान सर्वोत्कृष्ट बन्नु भएको छ, घोषित हुनुभएको छ, उहाँले सम्मान सहित पुरस्कार पाउनु भएको छ होइन। आगामी दिनमा पनि हाम्रो ठाकुरबाबा नगरपालिकालाई हाम्रो जुन मूल नारा छ त्यही अनुसार हाम्रो धानमा चाहिँ आत्मनिर्भरता बनाउने, हामी त आत्मनिर्भर छौँ तर हाम्रो अहिलेको लक्ष्य भनेको मसिनो तथा बासनादार धानमा, यहाँ त ठुलो होटलहरू छ, पर्यटकीय क्षेत्र पनि छ होइन, उहाँहरूको माग अनुसार डिमाण्ड अनुसार हामीले त्यो सम्बोधन गर्न सकेका छैनौँ। किसान दाजुभाइ दिदीबहिनीहरूलाई पनि मसिनो तथा बासनादार धानमा क्षेत्र विस्तार गर्नुहोस्, अलिक खेती विस्तार गर्नुहोस् भन्न चाहन्छु र यो वर्ष पनि हामीले मसिनो तथा बासनादार धानलाई प्राथमिकता दिएर क्षेत्र विस्तार गर्दैछौँ, अलिकता प्रोत्साहन दिँदैछौँ होइन। त्यसो भएको हुनाले भोलिको दिनमा बजारमा माग भएको, डिमाण्ड भएको धानका जातहरू, विशेष गरेर मसिनो तथा बासनादार धानहरू उत्पादन गरेको खण्डमा अझै हाम्रो ठाकुरबाबा नगरपालिकालाई चाहिँ समृद्ध बनाउन सकिन्छ भन्ने मेरो धारणा छ।
6: आज रेडियो कार्यक्रम हाम्रो खेती हाम्रो कृषिमा समय दिनुभयो, महत्वपूर्ण समय र जानकारीको लागि
7: हजुरलाई पनि धन्यवाद। विशेष गरेर यो धान दिवसको अवसरमा आफ्नो धारणा व्यक्त गर्न दिनुभएकोमा रेडियो टाइगर एफएम लगायत परिवारलाई विशेष धन्यवाद दिन चाहन्छु। धन्यवाद, नमस्कार।
5: रेडियो कार्यक्रम हाम्रो खेती हाम्रो कृषिमा हामी ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 आज धान दिवस मनाइरहँदा एकजना किसान हुनुहुन्छ लक्ष्मण गौली, उहाँसँग कुराकानी गर्न गइरहेका छौँ। स्वागत छ यहाँलाई।
8: धन्यवाद भावुक सर। आज धान दिवस कसरी मनाइयो, आजबाट रोपाई शुरू भयो होइन, यहाँको विषयमा यसो संक्षेपमा जानकारी गराइदिनुहोस्।
9: आज असार 15 गते हामी जलेश्वर महादेव मन्दिरद्वारा सञ्चालित गुरुकुलको लागि यहाँ उत्पादन गर्ने उद्देश्यले यहाँ धान खेती रोपाई सञ्चालन गरिरहेका छौँ। यो जलेश्वर महादेव मन्दिर व्यवस्थापन समिति का साथीहरूको आह्वानमा र ठाकुरबाबा नगरपालिका कृषि शाखाको आह्वानमा धान खेती सञ्चालन भइरहेको।
6: यहाँ पनि किसान हुनुहुन्छ होइन, यो विशेष गरी आजबाट रोपाई सुरु भयो, यो पछिल्लो समय सिंचाईको समस्या होइन अनि मलको समस्या थियो, यसलाई कसरी विकल्पका रूपमा यहाँहरूले प्रयोग गरेर धान रोपाई गर्ने अथवा धान उत्पादन बढाउने सोचमा हुनुहुन्छ?
9: अब मलको रूपमा भन्यो भने त हामी अरूको अरूसित आत्मनिर्भर थियौँ पहिला मलमा, किनभने हामी सबैले कृषकहरूले एक घरमा पशुहरू पाल्ने गर्थ्यौं, तर त्यो हाम्रो अहिले बानीबाट हटिसकेको छ र हामी परनिर्भर भएको कारणले नै अहिले समस्या देखिएको छ। जैविक मलहरू अनि गएर गोबर मलहरू नै प्रयोग गर्दा जमिनलाई पनि स्वस्थकर रहने र मानिसलाई पनि स्वस्थकर रहने यो हाम्रो पुर्ख्यौली विधि र विधान नै हो।
8: के छ यहाँले यो नागद्वारा सञ्चालित रेडियो कार्यक्रममा किसानहरूका लागि केही रोपाईको सन्दर्भमा धान उत्पादन बढाउनका लागि यो चिज चाहिँ समस्याको समाधान नपाएको भए उत्पादन बढ्थ्यो भन्ने केही छ?
9: अब प्राविधिक रूपमा किसानहरूको घर खेतमै प्राविधिकहरू पुग्न सकेको भए त्यसले किसानहरूलाई धेरै मदत पुग्ने थियो। कतिपय किसानहरूले प्राविधिक समस्याका कारण पनि उत्पादनमा ह्रास आइरहेको छ र अत्याधिक युरियाको प्रयोगले गर्दाखेरि यो माटो एकदमै दयनीय अवस्थामा माटोको मृत्यु भइरहेको छ। त्यसले गर्दाखेरि उत्पादनमा पनि कमी आएको छ। एकछिनलाई त्यो युरियाले हलक्क देखाए पनि त्यो समग्रमा हाम्रो समाजको लागि घातक नै हो।
8: अन्त्यमा के भन्न चाहनुहुन्छ?
9: सम्पूर्ण नेपाली दाजुभाइ यस ठाकुर बाबामा बसोबास गर्ने किसान दाजुभाइहरूलाई र अन्य दाजुभाइहरूलाई म के भन्न चाहन्छु भनेपछि, जबसम्म किसान उपेक्षित भएको महसुस गर्छ तबसम्म यो उत्पादनमा कहिले पनि वृद्धि हुने छैन र मान्छे यसमा आकर्षित हुने पनि छैनन्। त्यही भएर कुनै पनि नीति बनाउँदा किसानमुखी नीति बनाउनुहोस्। पैसाले पैसा खाएर कसैलाई पनि पेट भरिने छैन। खाना त अन्न नै पर्ने हो। जति पैसा कमाए पनि त्यो अन्न उत्पादन नभएपछि त्यो पैसाले कहाँबाट अन्न ल्याउने? एउटा त पैसा सबभन्दा पहिला त हामीले बुझ्नुपर्ने यो छ। त्यही भएर हाम्रो हामी आफू परनिर्भर नभइकन आत्मनिर्भर हुने दिशामा अगाडि बढ्न कृषि नीति नै प्रमुख रूपले किसानमुखी हुनुपर्छ भन्ने मलाई लाग्दछ।
8: धन्यवाद।
5: रेडियो कार्यक्रम हाम्रो खेती हाम्रो कृषिमा किसान गोपीराम चौधरीसँग कुराकानी गर्न गइरहेका छौँ। स्वागत छ यहाँलाई रेडियो कार्यक्रम हाम्रो खेती हाम्रो कृषि।
10: धन्यवाद।
8: आज धान दिवस कसरी मनाउनु भयो?
10: रोपाई गरेर।
8: जस्तो अहिले पानी नपर्ने समस्या थियो, रासायनिक मलको समस्या थियो, त्यसलाई कसरी सदुपयोग गरेर रोपाई गर्ने योजना?
10: गाह्रो छ, अहिलेसम्म मल तयार छैन। अब मल पाएपछि अब रोप्नु 15-20-25 गतेतिर रोपाई गर्ने ऊ छ। 20-25 गतेतिर रोपाईको सोच बना छ। अब रासायनिक मलको व्यवस्था भयो भने सोचेछ।
8: विकल्पको रूपमा के छ?
10: विकल्पको रूपमा अब रासायनिक अब कृषि सामग्री मल नपाएपछि अरू मल पनि हालेर खेती गर्नुपर्ने होला।
8: यो यहाँहरूले कृषि प्राविधिकहरूसँग केही आफ्नो सुझाव सल्लाह अथवा केही प्रश्न राख्न चाहनुहुन्छ?
10: अब राख्न त राख्ने हो, अब सोध्नु साधन नै पाउँदैन, अब राखेर पनि के खाएको छ?
8: के भन्न चाहनुहुन्छ आज धान दिवसको अवसरमा?
10: आजदेखि धान रोपाई सुरु भएको छ, अब रोपाई सुरु गर्दैछन्। यसमा सबैको खेती राम्रो होस्, बर्खाको अभाव पनि आइराखेको छ।
0: अब अपने सुन्टीवाती कृषि विशेष रेडियो कार्यक्रम हमारी खेती हमारी कृषि कार्यक्रम के अंतिम में आशा कलबाटी।
1: रेडियो कार्यक्रम हमारी खेती हमारी कृषि सुन सकलता छ। आपन मन मन लागन विचार ओ कृषि खेती के विषय में कौनो प्रश्न ओ जिज्ञासा भी कल से अपने होकर हमन फोन में से कह सकने बाकी ओ SMS ईमेल में से थे लिख सकने बाकी अपन आवाज में विचार ओ प्रश्न धरकला कृषि अनुसंधान परिषद के पैसा निलग्ना फोन नंबर 1135 में डेहलक निर्देशन के आधार में रिकॉर्ड कर सकने बाकी उसको रेडियो टाइगर के संपर्क मोबाइल नंबर 98580-30961 में फोन कई थो रिकॉर्ड कराई ओ टी पाई थे सीखने बाकी उसको रेडियो टाइगर FM@gmail.com ओ रेडियो की फेसबुक पेज में अपन जिज्ञासा पठाई सीखने बाकी।
0: लिटर रेडियो कार्यक्रम हमारे खेती हमारे कृषि के अग्र ऐना भाग में नेपाल कृषि अनुसंधान परिषद के कृषि मौसम सलाह बुलेटिन अनुसार ऐना हप्ता में अपने सिक्किमा कृषि संबंधी ढेर जानकारी संग और गतिविधि लेखी ऐना भाग में भ्याट हुईने नई बा कार्यक्रम का ऐना भाग फिर सुनती रवि कार्यक्रम सुनके सुझाव सलाह फिर लिख पठाइने बाटिकन आशा करती राष्ट्रीय कृषि प्रविधि सूचना केन्द्र रेडियो टाइगर का प्रबंध निर्देशक भावुक योगी कार्यक्रम संयोजक सौगात संघरिया रामबहादुर ओमै अञ्जना फे बिदा हुसी राम राम नमस्कार।
11: अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन्छ सधैँ बाप सही।

0: तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बिपी चोक, नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: गर्जन छ सधैँ बाघ झैं, बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर एक दुई र तीन महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा एक महिने इन्टरनेट कोर्स, एक महिने प्रोग्रामिङ कोर्स, तीन महिने बेसिक कोर्स, तीन महिने ग्राफिक कोर्स, एक महिने एकाउन्टिङ कोर्स, तीन महिने हार्डवेयर कोर्स, तीन महिने मोबाइल रिपेयरिङ कोर्स,
1: छ महिने डिप्लोमा कोर्स, एक वर्ष प्रोफेसनल डिप्लोमा कोर्स, एक वर्ष डिप्लोमा कोर्स, तीन महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
0: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98-482-66-857 र 98-195-45-522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया।
2: आफ्नो सुन्ती बाटी रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ।
1: यस टाइमचेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली भोरीगाउँ बजार बर्दिया।
2: खुसीको खबर,
3: अब कोहलपुर नेपालगंज जानै पर्ने गर्भवती महिलाहरूले अब 4 देखि 5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
2: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
1: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
2: साइना मेडिकल हलका सेवाहरू,
4: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको 4 शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
1: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
3: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RFT, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
1: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
2: साइना मेडिकल हल भुरीगाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
3: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517।
5: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
6: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
5: अरे अरे सपना, तिमी कता जान लागे कि?
7: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
5: ए रमेश, पर्ख न, कता हेरेको के?
8: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
5: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
6: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
5: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98 570 29 017 र 98 570 33 582।
6: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार बर्दिया, विजय प्लाजा होटलको अगाडि।
9: होइन अञ्जना, पैसा शान्ति गनेर बसेकी छौ त, कताको तयारी हो?
10: तयारी त तयारी नै हो, यसपालिको दसैँमा TVS कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
9: अनि TVS कम्पनीको किन नि?
10: TVS कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जता पनि पाइने भएकाले TVS नै मेरो रोजाइ हो।
9: ओहो, TVS को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि TVS कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
10: अब कता हुनु नि, हाम्रै भुरीगाउँ रहेको लाछा मोटरसाइकल वर्कसपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुखद मूल्यमा नेपालगञ्जकै मूल्यमा TVS कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँ ठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक, स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नु होला नि फेरि।
9: ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू, सम्पर्क मोबाइल नम्बर 98 152 72 681 र 98 164 24 650।
11: यो हो बर्दिया। सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

0: खुसीको खबर के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: तपाईं सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: बच्चाहरूलाई घरमै बनेको पोसिलो खाना 6 महिनापछि अनिवार्य रूपमा शुरूवात गरौं। अन्न, गेडागुडी, साग सब्जी, फलफूल सहितको पोसिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौ। रेडियो टाइगर 99.2 MHz र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
1: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz।
2: रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क।

0: नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा बाल बालिकालाई पार्टी सदस्यता दिएको भन्ने विषयमा राष्ट्रिय मानवाधिकार आयोगद्वारा प्रष्टीकरण माग। राजसोपा भन्छ,
1: टेक्निकल लिमिटेड मतलब कोही कतैबाट मुद्दा यताउता भयो भने हामी प्रष्ट रूपमा त्यो सबै कुरा खोलेर देखाइदिन्छौँ।
0: भारी वर्षाको पूर्वानुमान गरिँदा आम मानिसलाई सुझाव के छ?
2: आज भोलि पर्सि पानीका बहावहरू कहाँ कहाँ छ एकचोटि विचार गर्नु हेर्नु भनेर हामीले अलर्टमा त्यही भनेको छ।
0: विपद प्राधिकरणका प्रमुख कार्यकारी र भेनेजुएला भूकम्पमा 106 घण्टासम्म भग्नावशेषमा फँसेका 21 वर्षीय पुरुषको जीवितै उद्धार। तर सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: प्रदीप बस्यालबाट समाचार सुन्नुहोस्। भेनेजुएलाका अधिकारी

0: गत साताका दुई मुख्य भूकम्पपछि फँसेकाहरू जीवितै फेला पार्ने आशा कमजोर हुँदै गएको बताएका छन्। करिब 1500 जनाको मृत्यु भएको पुष्टि भए पनि अझै 10,000 बेपत्ता रहेको ठानिएको छ। कराकसको मुख्य सहगृह भरिएको छ भने भेनेजुएला सरकार विरूद्ध जन आक्रोश बढ़दो छ। बीबीसीका नोर्वेतो परादेश भन्छन् क्षतिको तह अकल्पनीय छ। सहायताकर्ताहरू यहाँ आउँदा के गर्ने भन्ने भ्यू पाउन सकिरहेका छैनन्। मानिसहरूले पर्याप्त राहत नपुगेको ठान्छन्। उनीहरूले आशा मारिरहेका छन्। बीबीसी संवाददाताको भनाई। यसैबीच नेदरल्याण्डले आपतकालीन आपूर्ति सहितको नौसेनाको पानी जहाज पठाउने घोषणा गरेको छ भने चीनले करिब 1.5 करोड़ डलर बराबरको सहायताको वाचा गरेको छ। प्रजातान्त्रिक गणतन्त्र कंगोले त्यहाँ इबोलाका घटनामा तीव्र वृद्धि भएको जनाएको छ। पछिल्लो तथ्याङ्क अनुसार शनिबार 47 नयाँ संक्रमण र 12 जनाको मृत्यु भएको देखिन्छ। गत महिना प्रकोप घोषणा भएता 1200 भन्दा बढ़ी घटनाहरू पुष्टि भएका छन्, जसमध्ये 360 जनाको मृत्यु भएको थियो। यसैबीच अफ्रिका सेन्ट्रल फर डिजिज कन्ट्रोलका प्रमुखले इबोलाको बुन्डीबुग्यो लहरका लागि नयाँ औषधि परीक्षणहरू यसै साताको शुरूमा शुरू हुन सक्ने बीबीसीलाई बताएका छन्। यस स्ट्रेनका लागि हाल कुनै अनुमोदित उपचार छैन। उनका अनुसार उक्त अनुसन्धानले 6 महिनाभित्र नयाँ उपचार विधि र खोप दिन सक्ने आशा गरिएको छ। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले मंगलबार योजनाबद्ध रूपमा हुन लागेको आप्रवासन विरोधी प्रदर्शन अघि शान्त रहन अपील गरेका छन्। उनले भनेका छन् मानिसहरूलाई प्रदर्शन गर्ने अधिकार भए पनि धम्की र हिंसा सहन गरिने छैन। त्यहाँका आप्रवासन विरोधी समूहहरूले जून 30 कागजात नभएका आप्रवासीहरूलाई देश छाड्न अनौपचारिक समय सीमा तोकेसँगै प्रहरीले देशव्यापी रूपमा सुरक्षा कार्यवाहीको तयारी गरिरहेको छ। राष्ट्रपति ट्रम्पले मंगलबार कतारको राजधानी दोहामा हुन लागेको वार्ताका लागि इरानले अनुरोध गरेको बताएका छन्। पछिल्ला दिनमा दुवै देशले पुनः आक्रमणहरू शुरू गरेपछि हालको युद्ध विराम बिथोलिने चिन्ता बढ़ेको छ। व्हाइट हाउसले ट्रम्पले शान्ति प्रक्रियाको सफलता चाहेको उल्लेख गरेको छ। व्हाइट हाउसले यो पनि भनेको छ प्राविधिक वार्ताहरू उक्त बैठकको छेकोमा जारी रहनेछन्। र अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानले गरेको पछिल्लो सीमापार हवाई आक्रमण र स्थल कार्यवाहीको निन्दा गरेको छ। उसले त्यस क्रममा आफ्ना कम्तीमा 36 जना सर्वसाधारण मारिएको र 160 भन्दा बढ़ी मानिसहरू घाइते भएको जनाएको छ। तालिबानले त्यसलाई अपराध र अत्याचार भनेको छ। उता त्यस विपरीत पाकिस्तानले चाहिँ आफ्नो हमला आतंकवादी लुक्ने ठाउँहरूमा केन्द्रित रहेको भन्दै तीमध्ये 29 जनाको मृत्यु भएको जनाएको छ। इस्लामाबादले आफ्ना पछिल्ला कार्यवाही निर्दोष मानिसहरू विरूद्ध हालैका आतंकवादी आक्रमणको प्रतिक्रिया रहेको भनेको छ। यो बीबीसी नेपाली सेवा हो।
1: कार्यक्रममा तपाईंलाई पुनः स्वागत छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले बाल बालिकाहरूलाई पार्टीमा सदस्यता दिएको भन्ने विषय सदन र संचार माध्यमहरूमा उठाइएपछि राष्ट्रिय मानवाधिकार आयोगले उक्त पार्टीलाई त्यसबारे ध्यानाकर्षण गराउँदै के कसो भएको हो प्रष्टीकरण मागेको छ। हालै पार्टीको महाधिवेशनका बेला पेश भएको सांगठनिक प्रतिवेदन अनुसार 18 वर्ष भन्दा मुनिका 35,000 भन्दा बढ़ी बालबालिकालाई सदस्यता वितरण गरेको थियो। उक्त विषयमा हिजो प्रतिनिधि सभा र आज राष्ट्रिय सभामा पनि प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले आपत्ति जनाएका छन्। तर रासोपाले भने प्राविधिक त्रुटिका कारण मात्रै उमेर 18 वर्ष भन्दा कम देखिएको र बालबालिकालाई सदस्यता नदिइएको जनाएको छ। सुनौ एउटा रिपोर्ट। राष्ट्रिय स्वतन्त्र पार्टीले बालबालिकाहरूलाई पार्टी सदस्य बनाएको भन्दै संसदको दुवै सदनमा नेपाली कांग्रेसले हिजो र आज नै आपत्ति जनाएको छ। संविधानले बालबालिकालाई पार्टी सदस्य बनाउन बन्देज गरे पनि 35,000 भन्दा बढ़ी बालबालिका सदस्य बनेको पार्टीकै महाधिवेशनमा प्रस्तुत प्रतिवेदनले देखाएको भन्दै उनीहरूले रासोपा संविधान भन्दा माथि हो भनेर प्रश्न गरेका छन्। आजै राष्ट्रिय मानवाधिकार आयोगले पनि सार्वजनिक रूपमा यी विषय उठेपछि के कसो भएको हो भनेर पार्टीको केन्द्रीय कार्यालयमा त्यसबारे जवाफ पठाउन पत्राचार गरिएको जनाएको छ। आयोगका सहायक प्रवक्ता श्यामबाबु काफले भन्छन्
2: त्यो विषयमा के भएको हो र राष्ट्रपतिले 18 वर्ष भन्दा मुनिका बालबालिकाहरूलाई चाहिँ त्यसरी सदस्यता वितरण गरेको हो कि होइन र गरेको हो भने त्यस्तो कुरा चाहिँ हाम्रो प्रचलित कानून संविधान र अन्तर्राष्ट्रिय मान्यता बमोजिम त्यसको विपरीत हुने भएको हुनाले त्यसको जानकारी यथाशीघ्र गराइदिनु भनेर हामीले ध्यानाकर्षण सहित पत्रकार गरेका छौँ। आज
1: राष्ट्रिय स्वतन्त्र पार्टीले भने उक्त विषय उठे पनि

0: प्राविधिक त्रुटिका कारण त्यस्तो हुन गएको तर बाल बालिकाहरूलाई आफूहरूले सदस्यता नदिएको जनाएको छ। आधिकारिक रूपमा भने यस विषयमा अहिलेसम्म रासोपाले कुनै अभिव्यक्ति वा प्रष्टीकरण सार्वजनिक रूपमा दिएको छैन। बाल बालिकालाई पार्टीको सदस्य बनाएको भन्ने विषयबारे बीबीसीले सोधेको प्रश्नको जवाफ दिँदै पार्टीको संगठन विभागका निवर्तमान सचिव शंकर श्रेष्ठ भन्छन्,
1: पोर्टलमा जन्म मिति इन्ट्री गर्ने ठाउँमा नेपाली र अंग्रेजीको फरक परेकोले गर्दाखेरि उमेर देखिने क्रममा फरक देखिएको छ। यो कारणले गर्दा सिस्टममा त्यो देखिएको हो, त्यो वास्तविकता होइन। टेक्निकल ग्लिचेज मात्रै यसको कुनै समस्या होइन। त्यो कोही कतैबाट चाहिँ मुद्दा यताउता भयो भने हामी प्रष्ट रूपमा त्यो सबै कुरा खोलेर देखाइदिन्छौँ।
0: राजनीतिक दल सम्बन्धी ऐन र बालबालिका सम्बन्धी ऐन दुवैले बालबालिकालाई राजनीतिक दलको सदस्य बनाउन र राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न पूर्ण रूपमा रोक लगाएका छन्। अब अर्को विषय, भोलि र पर्सि देशका कतिपय ठाउँमा भीषण वर्षा हुने सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सूचना जारी गरेपछि खास गरी विपद रोक्नका निम्ति जोखिम अनुसार जनशक्ति र सामान परिचालन गरिएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। लामो समय चर्किएको गर्मीपछि भीषण वर्षा हुँदा बाढ़ी पहिरो जस्ता विपद निम्तिन सक्ने चिन्ता बढ़ेको छ। यसै सन्दर्भमा साथी संजय ढकालले प्राधिकरणका प्रमुख कार्यकारी प्रदीप कुमार कोइरालालाई सम्पर्क गरी तयारीको अवस्था के कस्तो छ भनेर सोधेका छन्।
2: जुन जुन जिल्लामा भारी वर्षा हुने भनेको छ नि, त्यो जिल्लामा चाहिँ सुरक्षाबललाई पनि बढी अलर्ट हुने, सुरक्षा निकायहरू तयारी अवस्थामा बस्ने, अनि स्थानीय पालिकाहरू पनि अलर्ट भएर बस्ने भनेर हामीले भनेको हो। र उहाँहरूलाई हामीले एउटा एडभाइजरी मात्रै जारी नगरेर एउटा कम्युनिकेसनको अर्को च्यानल पनि प्रयोग गरेर यता गृह मन्त्रालय मार्फत पनि भन्नुभएको छ, कन्ट्रोलबाट पनि त्यहाँ भनिन्छ। यदि त्यस्तो भन्नु अब राति अथवा भोलि बिहान भारी वर्षा हुने भन्ने हो भने राति चाहिँ त्यो जिल्लामा त्यो सवारी आगमन बन्द गर्नुपर्छ कि भनेर त्यो चाहिँ बेलुकासम्म त्यहाँ मन्त्रालयबाट आउँछ है, त्यो हाम्रो रिस्पोन्सको कुरा चाहिँ हाम्रो उहाँहरूले गर्नुहुन्छ। अनि हामी चाहिँ त्यो समन्वय गर्ने, अनि यता सड़क विभागकोलाई अलर्ट गरेर त्यो कुनैसम्म पहिरो गयो केही गयो भने डोजर रेडी अवस्थामा राख्नु भनेर।
3: यो खास चाहिँ चुनौती कुन कुन जिल्लामा कहाँपट्टि हुने जस्तो बुझिन्छ?
2: यो पूर्वी क्षेत्रको तराई एरिया भन्न सप्तरी सिरा यतातिर त्यो तराई एरिया देखाइरहेको छ अहिले, अनि पश्चिमको पनि तराई एरिया भनेको कैलाली धनगढी यता नेपालगंजसम्म त्यो चाहिँ भारी वर्षामा देखाइरहेको छ, अनि अन्य क्षेत्रहरू चाहिँ मध्यम वर्षा भनेर देखाइरहेको छ क्या त्यो अलर्टमा। अनि हामी त्यही अनुसार जुन ठाउँमा भारी हुन्छ त्यो ठाउँमा चाहिँ अलिकति अलर्टै बढी नै सतर्क हुनुपर्छ भनेर गरेका छन्।
3: अनि सामग्रीहरूको उपलब्धता जस्तो उद्धार कार्य गर्नुपर्ने स्थिति आइपर्यो भने त्यस्तोको तैनाथीहरू कस्तो मिलाउनु?
2: कार्यमा त सुरक्षा निकायहरू सबै एभाइलेबल भइहाले उहाँहरू अलर्ट हुनुहुन्छ। अनि सामग्रीको हकमा चाहिँ हाम्रो त्यो क्षेत्रमा प्रदेशका गोदाम घरहरू छन्, हामीले पहिला एकचोटि अपडेट गरिसकेका थियौँ गोदाम घरहरू कति के छ के सामग्री रेडी छ भनेर, त्यसलाई फेरि साथीहरूले दिनभरि जस्तो नै त्यो प्रदेशका गोदाम घरहरू अनि पालिका तहमा रहेका गोदाम घरहरू त्यो सबैको स्थिति बुझ्नुहुन्छ। र हामीले अहिले उहाँहरूलाई के भनिरहेको छौँ भने रिस्पोन्स गर्नको लागि सामग्री जुन भण्डारण गर्नुहुन्छ त्यो चाहिँ पालिका तहले अरूले आफ्नो आफ्नै हिसाबले व्यवस्था गर्नुहुन्छ, र पहिला चाहिँ आफ्नै गोदाम घरको सामग्री प्रयोग गर्ने हो। अनि नपुगेको खण्डमा तुरुन्तै खबर भएमा हाम्रो जिल्लाबाट सुरक्षाबलले थप पठाइदिनुहुन्छ, नभए प्रदेश सरकारबाट त्यो प्रदेश गोदाम घर छ, यो संघीय सरकारले चाहिँ प्रदेशलाई गोदामबाट हस्तान्तरण गरेको छ र प्रदेश सरकारबाट जान्छ त्यो।
3: अनि प्रभावित क्षेत्रहरूमा जुन बस्नुहुन्छ मानिसहरू उहाँहरूलाई यस्तो विषयमा एसएमएसहरूबाट जानकारी दिने यस्तो व्यवस्था
2: छ? अनि त्यो सोसियल मिडियाहरूबाट दिया छ, अनि यो न्यूज मिडियाहरूबाट पनि हामीले एलर्ट सबैतिर पठाछौँ भन्थ्यो, उहाँहरूलाई गएको छ। अनि कतिपय ठाउँमा चाहिँ स्थानीय भाषा पनि बजाइदिनु है भनेको छ, अब त्यहाँ सुसञ्चार माध्यमहरू पनि लागिरहनु भएको छ।
3: यो वर्ष अब अलिक पानी कम पर्ने भनिया थियो तर पनि अब कुनै बेलामा फेरि बेस्कन पर्न सक्छ भनिया छ।
2: यसो हो क्या, टोटल मनसुन अवधिको तुलना गर्दा पो कम भनेको छ, मनसुनमा कम भनेर त कम पर्ने भएन नि त, पोहोरमा जति पर्यो त्योभन्दा यो वर्ष चाहिँ कम पर्छ भनेको। तर अलिक रिस्की यसपालि के छ भने कम भए तापनि एकै ठाउँमा धेरै पर्ने भन्ने छ नि त,
3: एकैचोटि थोरै समयमा धेरै पर्न सक्छ,
2: थोरै समयमा धेरै पर्ने भन्ने हो नि। अनि त्यसपछि जुन बीचको ग्याप हुन्छ त्यो ग्यापमा चाहिँ गर्मी अलिक बढी हुने भने तातो पर्छ।
3: भोलि पछिको लागि चाहिँ के भन्न चाहन्छ मान्छेले, के भन्नु पर्यो?
2: आज भोलि पछि तिन दिन चाहिँ अलि अलर्ट हुने भनेर भनिएको छ। अनि त्यो नालाहरू सफा गर्नु, त्यो पानीका बहावहरू कहाँ कहाँ छ एकचोटि विचार गर्नु हेर्नु भनेर हामीले अलर्टमा त्यही भनेको छ।
0: उनी थिए विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी प्रदीप कुमार कोइराला साथी सञ्जय ढकालसँग कुरा गर्दै। अब देश बाहिरको एउटा खबर। भेनेजुएलाको ला गोएरा राज्यमा 106 घण्टासम्म भग्नावशेषमा फँसेका 21 वर्षीय एक पुरूषलाई जीवितै निकालिएको देशकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बताएकी छन्। गत बुधबारको उक्त विपदमा कम्तीमा 1450 जनाको मृत्यु भएको पुष्टि भए तापनि हजारौं अझै बेपत्ता रहेकाले उक्त संख्या अझै बढ़ने अनुमान गरिएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ प्रदीप पस्यालबाट।
4: गत साताका दुई ठूला भूकम्पपछि उद्धारकर्ताहरू जीवन बचाउन यतिखेर निकै महत्वपूर्ण प्रयासमा जुटिरहेका छन्। भेनेजुएलाका अस्पतालका भित्ताभरि बेपत्ता मानिसहरूका तस्विरहरू टाँगिएका पाइन्छन्। त्यहाँ रहेका एकजना ब्रिटिस अग्नि नियन्त्रक भन्छन्, धेरैजसोलाई जीवितै भेटाउन सामान्यतया 96 घण्टाको समय हुन्छ, जुन आइतबार साँझ सकिएको छ। त्यसैले उद्धार टोलीहरू अब उनीहरूकै शब्दमा चमत्कारिक उद्धारको आशामा रहेको उनी बताउँछन्। मुख्य खोज तथा उद्धार प्रयासहरूमा अझै पनि स्थानीय स्वयंसेवक एवं अन्तर्राष्ट्रिय टोलीहरू संलग्न छन्।
0: अब अन्तिममा देशभित्रकै एउटा विषय। बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ़ेसँगै निकुञ्ज घुम्न आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढ़ेको अधिकारीहरू बताउँछन्। सन् 2013 बनेको उक्त निकुञ्ज अहिले बाघ अवलोकनका लागि गन्तव्य बन्दै गएको छ भन्छन् नेपालगंजबाट विमला चौधरी आफ्नो यो रिपोर्टमा।
5: विगत 2 वर्षको तुलनामा यस वर्ष पर्यटकको संख्या दोब्बर भन्दा वृद्धि भएको बताउँछन् बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र कडेल।
6: 484 जना पर्यटक एक वर्षमा हुनुहुन्थ्यो, गत वर्ष चाहिँ 620 जनाले गरेको देखिन्छ। तर यो वर्षको असारको 9 गतिसम्ममा 1427 पर्यटकहरूले भ्रमण गरिसक्यो। हाम्रा केही त्यस्ता एकदम अहम पोखरीहरू छन्, ती पोखरीहरूमा हामी बिहानको समयमा बेलुकीको समय अथवा दिउँसोको समयमा गयो भने एकदमै सजिलै बाघ देख्न सक्ने एकदमै चान्सेस हाई छ।
5: नेचर गार्ड एसोसिएसन बाँकेका अध्यक्ष भीम डाङ्गीका अनुसार हाल 12 जना नेचर गार्ड पर्यटकलाई निकुञ्ज भ्रमण गराउन सक्रिय छन्। नेचर गार्ड शान्ति चौधरी भन्छन्,
7: पर्यटकहरूको संख्या चाहिँ न्यून भएकोले चाहिँ मैले गर्ने अवसर चाहिँ पाएको थिएन। त्यो वर्ष चाहिँ हप्तामा 3-4 वटासम्म सफारी हुने गरेको छ।
5: बाँके राष्ट्रिय निकुञ्ज केवल बाघका लागि मात्र प्रसिद्ध छैन, यहाँका घनासालका जंगल, चुरे पहाड़, कलकल बग्ने खोला नाला र विभिन्न दुर्लभ वन्य जन्तुले पर्यटकलाई लोभ्याउने गरेका छन्। निकुञ्जसँगै जोड़िएको गाबर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्णलाल चौधरी,
8: नेपालमा बाँके राष्ट्रिय निकुञ्जमा मात्रै पाइने चौसिङ्गाको अवलोकनदेखि लिएर बाघको अवलोकनसम्मको भ्रमणमा हामीले देखाउने भूबनोटको पनि खालको भएको हुँदाखेरि पर्यटकहरू असाध्यै मन पराउनुहुन्छ।
5: निकुञ्जको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको असार पहिलो सातासम्म 1427 जना पर्यटकले बाँके राष्ट्रिय निकुञ्जको भ्रमण गरिसकेका छन्। पर्यटक प्रवेश शुल्कबाट मात्रै यस वर्ष निकुञ्जले 432,150 रूपियाँ राजस्व संकलन गरेको जनाएको छ। विमला चौधरी, बीबीसी नेपालगंज।
0: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: सयों रेडियो, हजारों रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz.
2: रेडियो टाइगर स्टुडियो टाइम. यति बेला रात्रिको 9 बजेको छ.
3: हवस् त, एतिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद. आजलाई हाम्रो नियमित प्रसारण यति नै. तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ. शुभरात्री.